0: अबको 15 दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जसको पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहेको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, 5 वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन, अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भन्नेको सुनिश्चितता हुँदैन। सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
1: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ, होइन? अब यो त सोचेको थिएन यति ठुलो हुन्छ भनेर, हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
0: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ। पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा, र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पाली चाहिँ सरकार नेपाल सरकारबाट पनि र दात्री निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि रुवाकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू, स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैन।
1: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको, होइन, पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै शुरूको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद। सर, जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका, महिला, किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा, संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा 5 वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नै पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी, शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने, बालबालिकाले नै खान मन नलाग्ने र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको, हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौ त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था डर त्रास अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ र त्यो सँगसँगै डर त्रास यो संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका गर्भवती महिला सुत्केरी महिलाहरू किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
1: हस् धन्यवाद। अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सोहन भिओसीबाट नै हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल अनि हामी चाहिँ बाढी गएको देवीघाट नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बसेको ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो अनि अर्को चाहिँ त्यहाँ वरिपरिको उयो हेर्नु पर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको नि एकदमै कमी थियो अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति देखिरहेको थियो अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने जताततै फालिदिने त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू किनकि त्यहाँ हाम्रो पिउने पानीहरू अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने फोहोरहरूलाई व्यवस्थापन गर्ने अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खाना नमान्ने उहाँहरूलाई चाहिँ हामीले नै आफैले उ गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने उनीहरू घुलमिल हुन नखोज्ने हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो।
1: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजरले?
4: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो र त्यही बिचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई किशोर किशोरीमा उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ भन्न चाहन्छु। हस् धन्यवाद।
1: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन त्रिशुली पारीको र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो हामीले प्लान गरेको योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
5: धन्यवाद दिपक सर। अब अहिलेको यो यसबाट सिकाइ भन्दा नि हामीले विगतबाट पनि सिक्यौँ केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभए जस्तै सुरुको चरण चाहिँ के भयो भन्नेमै अनुरोध थियो किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौँ र त्यसलाई हातेमालो गर्न अब विभिन्न सङ्घ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ तर विगतका हाम्रा विभिन्न अनुभवहरू भूकम्पको अनुभव भयो फ्लडहरू बेला बेलामा गइरहे ल्यान्डस्लाइडहरू भइ नै रहे हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव जहाँ कुनै माध्यम पनि नभएको पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू सङ्कलन गर्ने कार्यहरू भए यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोअर्डिनेसन गऱ्यौँ एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ तथापि स्टिल अझ बढी विकास गर अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो सुहानजीले राजुजीले पनि उठाउनु भयो सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि चाहिँ त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्कचाएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन् हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो खाद्य प्रणाली थियो अनुशासन थियो वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ उहाँहरूको पोषणको सुनिश्चितता उहाँहरूको पढाइको सुनिश्चितता उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ उवासको कुरा होइन। अब त्यहाँ इपिडेमिक्सहरू हुनसक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल हो होइन। अहिलेसम्म थुप्रो डायरियल केसेस फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ, त्यसलाई पनि बिस्तारै गर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरिस् भन्नुपर्ने अवस्था त होइन, त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्। त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ।
1: पक्कै पनि यो महासङ्कटमा सेवा सबैभन्दा ठुलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो, हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो। र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीडाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ, त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहनसहनले कति असर पार्दो रहेछ होइन। कुसको सब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन, त्यस्ता सबै पीडाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरुहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौँ र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर योबाट अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरुहरूको त्यहाँ कस्तो भूमिका छ?
6: अरे यो चाहिँ एकदमै ठुलो भयानक हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठुलो एउटा पीडाको महसुस हुँदो रहेछ। र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चिजमा आउँदो रहेछ, त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिक सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न। अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौँ र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने। हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो। अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदिए हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने, त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ। अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ, उहाँहरूले आफ्नो स्कुल कापी किताबहरू सम्झिराख्नु भएको छ, त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ। यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है, पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फतले हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस नै गर्यौं। र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको तीन पुस्ता नै छैन गाउँै छैन, उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने, अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो, अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ। र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो, हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो, कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो। र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै एउटा सरले कुरा निकाल्नु भएको थियो, हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ, यो त विपद हो होइन। जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने, भाग्नलाई त गाउँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने। र यो एकद्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि, एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने, एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा। अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो भने चाहिँ हामी चाहिँ कस्तो भइरहेछ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो। र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो, मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो, अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम, अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ। र यो हाम्रो धार्मिक आस्था, दैनिकी जीवनशैली, मनोभावना होइन, मनोसामाजिक आफ्नो स्वास्थ्य, शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठुलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ। र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ, एकदमै सेवा दिने अवसर छ। र मैले त मलाई मेरो आफ्नो नियमित कामभन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ। र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या, अब त्यसपछि बिरामी हुने पोषणको न्यू, अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचाउले नै हो, पानी नै हो, त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि, शरीर जोगाउनको लागि। र जुन होल्डिङ सेन्टरका सरसफाइका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका, महिला, गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू, किशोरीहरूको महिनावारीको कुराहरू छ, शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ।
1: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो, आफ्ना महत्त्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।
7: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
8: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: जनहित का लागि जारी सन्देश।
2: ओहो बहिनी के भयो तपाईको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री र 16 मन्त्रीका सल्लाहकार र स्वकीय 128 जना शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउ नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भने झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र स्वकीय नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मुटु दिवस, सुगर र प्रेसरले बिगार्दैछ मुटु शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि प्रकाशित छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा बढ़ी हृदयघातका बिरामीहरू थपिन्छन्। हृदयघातको कारक सुगर, प्रेसर र अन्य रोग हो। स्वास्थ्य सेवा विभागले 2025 गरेको अध्ययनले नेपालमा हरेक वर्ष 15,000 भन्दा बढ़ीमा हृदयघात भएको देखाएको थियो। विभागले यो वर्ष भने अध्ययन गरेको छैन। त्यस्तै भित्रपृष्ठमा वर्षाले तल्लो तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने अर्को मिति चाँडै टुंग्याउने शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। 16 र 19 असोजमा घोषणा गरेको महाधिवेशन 19 असोजमा उद्घाटन गर्ने कि दशैं तिहारपछि सार्ने विषयमा छलफल जारी छ। पदाधिकारीमा आक्रम्सीको लड्को र कुन पदमा कसको चाहना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य सम्बन्धी 4 विधेयक संसदमा शीर्षकमा खबर छ भने 13 दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मौसमका कारण अवरूद्ध सुकेटार विमानस्थल 3.5 महिनापछि सञ्चालनमा, दशैं तिहारमा सातामा 3 दिन उडान हुने शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। 3.5 महिनापछि हिजोदेखि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। चीनतर्फका 3 नाका बन्द शीर्षकमा खबर छ भने मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापन सुधारको खाका शीर्षकमा अर्को खबर छ। पेपा प्रतिवेदनको कार्यान्वयनबाट मधेसमा वित्तीय अनुशासन सुदृढ गर्न, बजेटको विश्वसनीयता बढ़ाउन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सहयोग मिल्ने अपेक्षा पनि लिएको छ।
1: गोर्खापत्र दैनिकको भित्री पन्नामा अलैची टिप्न भ्याई नभ्याई शीर्षकमा लेखिएको खबर छ। ताप्लेजुङका किसानलाई यति बेला अलैची टिप्न भ्याई नभ्याई भएको हो। जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैची थन्क्याउने मौसम शुरू भएसँगै किसानलाई अलैची टिप्ने चटारो भएको हो। किसान यति बेला अलैची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। असोज र कार्तिक अलैची थन्क्याउने मुख्य मौसम भएकाले किसान यति बेला व्यस्त भएको खबरमा उल्लेख गरिएको छ। प्रतिबद्धता मूल्य घटाउने व्यवहारमा भने बढ़ेको बढ़ै शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिरो नियन्त्रण शीर्षकमा नारायणगढ़बाट लेखिएको छ। स्थानीय ज्ञान सिप र स्रोत साधन प्रयोग गरी चितवनको इच्छा कामना गाउँपालिका साथ स्याङदीमा गरिएको पहिरो नियन्त्रणको प्रयास प्रभावकारी देखिएको छ। दुई वर्षदेखि निरन्तर पहिरो नियन्त्रणका लागि गाउँले प्रविधि र जैविक इन्जिनियरिङको प्रयोग गरिएपछि पहिरो नियन्त्रण भएको स्थानीय चण्डी थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभएको छ। निजामती सेवा विधेयकको मस्यौदा मन्त्री परिषदमा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोगले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पठाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। प्रस्तावित प्रावधान कार्यान्वयनमा आए 5,007 जना निजामती कर्मचारी अवकाशमा जानुपर्नेछ। अर्को खबर नदी किनारका पहरेदार बरपीपल शीर्षकमा छापिएको छ। केशवराज पौडेलले लेख्नु भएको हो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बरपीपलका रूख जोगिएको दृश्यले यस्तो रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस पनि बढ़ाएको छ। एक महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित पनि भए र अरबौं रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूखहरू जोगिएको दृश्यले यस्तो रूखको संरक्षणको बारेमा फेरि बहस अगाडि बढ़ाइएको छ। साताभित्रै खुलाइँदै दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ शीर्षकमा कान्तिपुर दैनिकमा विमल खतिवड़ाले लेख्नु भएको छ। मौसम विज्ञान विभाग भन्छ अब पानी पर्ने सम्भावना कम छ। यातायात व्यवसायी भन्छन् पहिला सड़क सहज बनाऊ। डिजिटल स्पेसमा फैलिँदै सेल बजार शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित एक महिनादेखि त्रिपालमै शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको हो। कहिले बन्ला फुर्के खोलाको पुल शीर्षकमा पोषनाथ अधिकारीले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित 8 पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलगिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी, बिरामी र अन्य नागरिक समस्यामा परेका छन् भने त्यस क्षेत्रका बासिन्दाको दैनिकी अझ कष्टकर बनेको छ। हिमलुङ हिमपहिरो मौसमी प्रतिकूलतापछि रोकियो खोजी, हिउँ पग्लिएपछि पुनः अभियान चलाइने शीर्षकमा खबर छापिएको छ। सूरज कुँवरले लेख्नु भएको हो। हिमपहिरोले घटनास्थलमा रहेका टेन्ट करिब 14 फीटसम्म पुरिएको पनि उल्लेख गरिएको छ। मुख्यमन्त्री सम्मेलन असोजको तेस्रो साता विराटनगरमा शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छापिएको छ भने सुक्खा याममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको छ। वर्षाले प्रभावित मध्ये 324.8 मेगावाटका आयोजना तत्काल सञ्चालन नहुने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
4: ताजा खबरमा अब विदेशका खबर। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति पनि बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा भन्सारको शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्न लागेका हुन्। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछ। चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेल लगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको हो। र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वार दिने तयारी गर्दै राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ। अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टीको नेतृत्व गर्न पद छाडेको उहाँले प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले बीसौं एसियाली खेलकुद एसियाडको क्वार्टर फाइनलमा आज टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दछ। खेल जापानको आइची निशिन स्थित कोरोगी रंगशालामा बिहान 5:45 शुरू भइसकेको छ। खेल वर्षाल शुरू हुनेछ, यद्यपि खेल वर्षाले प्रभावित पार्ने सम्भावना पनि छ। नागोयामा लगातार 4 दिनदेखि मौसम खराब छ। अत्यधिक पानी परेपछि नागोयामा क्रिकेट खेल्दै हुन सकिरहेको छैन। तेस्रो क्वार्टर फाइनल खेल हुन नसके श्रीलंका आईसीसी टी20 वरियताका आधारमा सेमी फाइनलमा पुग्नेछ। आईसीसी टी20 आई वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। प्रतियोगिता अन्तर्गत आइतबार वर्षाका कारण दुईवटा क्वार्टर फाइनल खेल रद्द भएका थिए। पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो तर वर्षाले खेल सम्भव हुन सकेन। यसैबीच जापानमा जारी बीसौं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको खबर भर्खरै हामीलाई प्राप्त भएको छ। श्रीलंका र नेपाल बीच बिहान 5:45 देखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 को 19 वर्ष मुनिको महिला विश्वकपको सह आयोजक नेपालको तयारीप्रति सन्तुष्टि व्यक्त गरेको छ। आईसीसीका इभेन्ट्स एण्ड अपरेशन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले आइतबार माथिल्लो मुलपानी र त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। र ओलम्पिक काउन्सिल एसिया ओसीए र दक्षिण एसियाली खेलकुद महासंघका प्रतिनिधि अहिले नागोयामा छन्। ओसीएको रेखदेखमै जापानले 20 संस्करणको एसियाड आयोजना गरिरहेको छ। साका पदाधिकारी पनि विभिन्न भूमिकामा छन्। साका सबै राष्ट्रिय ओलम्पिक कमिटिका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छन्।
4: भोटेकोसी बारीपछिको सिकाई र अप्नाउनुपर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: साझा खबरमा अब भोटेकोसी बारी सिकाई र सावधानीको कुरा। भदौ 10 को भोटेकोसी बारीका कारण जलविद्युत आयोजनाहरू आधा दर्जन भन्दा बढ़ीमा क्षति पुगेको छ। त्यहाँ कार्यरत कैयौं व्यक्तिले ज्यान गुमाए। भोटेकोसी बारी सिकाई र अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले सांसद श्रीराम न्यूपानेसँग कुराकानी गरेका छौं।
9: भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
10: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन भारत नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
9: तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र हामी त संसदमा, हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्टाब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, प्रतिबद्ध छौं, त्यो गर्छौं। त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोसीले त्यो एउटा पाठ पनि सिकाएको छ। कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ।
10: बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट मिस गर्ने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
9: यो विषयमा
10: हामीले के कुरा सुधार गर्नुपर्छ?
9: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ। जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो र उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो झर्ने होइन। र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो। र यो आपतकालीन सुरुङ भन्ने कुरो त म त्यसमा विश्वास गर्दिन, त्यो सुरुङ सबै ड्यामेज भएका ठाउँमा आपतकालीन पनि ड्यामेज हुन सक्छ।
1: सांसद श्रीराम नेउपानीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षले मागे सरकारको जवाब, सत्तापक्ष भने मौन। स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
1: जमीन चर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार बरपिपल, विपदको पूर्व सूचना र प्रतिकारमा सहजता ल्याउन कानून आवश्यक।
4: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइने भाई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
1: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरिएपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो। अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
4: र जापानमा जारी विश्व एसियाट अन्तर्गत क्रिकेट वर्षका कारण रद्द, श्रीलंका सेमी फाइनलमा नेपाल भने बाहिरियो।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नागरिक दैनिकमा समाचारसँगै छापिएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नेपालमा सहकारी ठगेर विदेशमा बिन्दास तरिकाले घुमफिर गर्नेको संख्या पनि बढ़दै गएको छ र नेपालमा उठाइएको रकम बाहिर लगिएको र दुरूपयोग गरिएको भन्दै विभिन्न व्यक्तिहरू समूहहरू बेला बेलामा आन्दोलनमा पनि उत्रिने गर्छन्। यहाँ एउटा सहकारी लेखिएको ठूलो भूर्की जस्तो देखिन्छ, जो माटोको भाँडो जस्तो देखिन्छ र एकापट्टिबाट त्यो पूरै फुटेको छ र त्यहाँबाट एउटा सुटकेस निस्किएको छ। त्यो सुटकेस बोकेर एकजना व्यक्ति आकाशमा कावा खाइराखेको जस्तो देखिन्छ, जसको भुँडी ठूलो छ। लेखिएको छ खराब संचालक, तल चाहिँ यस्तो लेखिएको छ, खराब संचालक भए पनि घुमफिर त गर्नै पर्यो नि।
4: हस्त प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 मेगाहर्ट्ज
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू
1: सरल प्रक्रिया सुलभ ब्याज दर
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। नेपालको पर्यटन उद्योगको मेरुदण्ड होटल तथा आतिथ्य क्षेत्र हो। पर्यटकले गन्तव्यमा बिताउने समय, गर्ने खर्च र लिएर फर्कने अनुभव धेरै हदसम्म आवास, खाना र सेवाको गुणस्तरमा निर्भर हुन्छ। त्यसैले यो क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरमा हुने तारे होटेलदेखि ग्रामीण भेकका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ। तर आतिथ्य क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती धेरै छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचोबीच अन्तर छ र दक्ष जनशक्तिको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। महिला सहभागिता, स्वरोजगार र पारिवारिक श्रमको अंश पनि यही सन्दर्भमा विचारणीय छन्। अर्कातिर भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ी पहिरो जस्ता विपदले जलवायु परिवर्तनको जोखिम होटल क्षेत्रका लागि कति गम्भीर हुन सक्छ भन्ने देखाएको छ। यस्ता घटनाले आर्थिक क्षति मात्र होइन स्थानीय रोजगारीमा प्रत्यक्ष असर पनि पार्छन् र पुननिर्माण तथा जोखिम न्यूनीकरणको रणनीति अपरिहार्य बनाउँछन्। आजको देश परदेशमा हामी नेपालमा होटेल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटेलका संचालक विनायक शाहसँग कुराकानी गर्छौ। तपाईलाई कार्यक्रममा स्वागत छ सर।
1: हस्, नमस्ते, धन्यवाद।
0: शुरूमा आजभोलिको कार्यव्यस्तता के छ, यसैबाट कुराकानी शुरू गरौं।
1: अब हाम्रो कार्यव्यस्तता त भनिहाल्नुभयो, यो भोटेकोशी पछाडि अब धेरै क्षति भएको छ तान्जानको, अनि त्यसमा अब टुरिज्मको सिजन पनि छ, अनि त्यसपछि टुरिज्म कसरी अगाडि बढाउने भन्ने कुराहरू पनि क्यान्सलेसनका कुराहरू देखिन् सबै यसमै लागिरहेछौँ अहिले हामी।
0: अहिलेको समयमा नेपालमा होटेल व्यवसाय भनौँ र त्यसको प्रतिनिधित्व तपाईँले गर्नुहुन्छ, व्यवसायीहरू, होटेल व्यवसाय र व्यवसायीहरूको अवस्था चाहिँ कस्तो छ?
1: अब होटेलको अहिले हामीले पछिल्लो केही वर्षको तथ्याङ्क हेर्नुहुन्छ भने एकदम राम्रो अवस्थामा छ। हाम्रो देशमा के छ भने हाम्रो अब जनजीय आन्दोलन भएको देश, एक वर्ष भयो त्यो पनि, हामी कहाँ केही पनि छैन, विदेश जानुपर्छ छैन, खालि छैन छैन छैन, खालि नेगेटिभ कुरा मात्रै धेरै सुनिन्छ के दाइ। तपाईँले होटेलको इतिहास हेर्नुहुन्छ 3-4 वर्षको, 4-5 वर्षको भनेपछि होटेलमा एकपछि अर्को ठूला ठूला अरब खरबका प्रोजेक्टहरू एकपछि अर्को नेपालमा आइरहेछ
0: पछिल्लो 3 वर्षमा,
1: पछिल्लो 4-5 वर्षमा। तपाईँहरू हेर्नुहोस् न, हरेक 2-3 महिनामा ठूला अन्तर्राष्ट्रिय ब्रान्ड होटेलहरू, ठूला ठूला अरब खरबमा लगानी भएको होटेलहरू त खुलिरहेछ त, होइन? तपाईँहरूले पनि देखिरहनु भएको छ। त्यसले के देखाउँछ भन्दाखेरि नेपालमा छैन होइन नेगेटिभ मात्रै होइन, पोजिटिभ पनि त हो नि, नत्र मान्छे खरबौं लगानी गरेर नेपालमा लगानी गर्न आउँछ त? आउँदैन भनेको त्यो जुन भाष्य नै होटेल क्षेत्रलाई हेर्नुहुन्छ भने त्यो भाष्य होइन के, पोजिटिभ हो, नेपालले केही गर्न सक्छ भन्ने मेसेज त स्ट्रङ दिएकै छ त। त्यसलाई हाम्रो सरकारले कसरी हेरेको छ, अब सर्वसाधारणले, अब जनमानसले कसरी हेरेको छ, जेनजी आन्दोलन भएको छ, जेनजीले कसरी हेरेको छ भने आफ्नो ठाउँमा होला, तर म होटेल संघको अध्यक्षको हिसाबले म त के देख्छु भने एकदम राम्रो भएको छ। नत्र संसारभरिका ठूल्ठूला ब्रान्ड होटेलहरू, विदेशीहरू अनि स्वदेशी लगानीहरू यसरी आइरहेछ भनेपछि त हाम्रो भविष्य त उज्जवल छैन, उज्जवल भएर नै लगानी गरे हुन्छ नि, मान्छेले त यसरी यतिको लगानी गरे हुँदैन भनेको हाम्रो पर्यटनमा होटेल क्षेत्रमा एकदम राम्रो भविष्य छ। त्यो हुन कारण के हो भन्दाखेरि प्रष्टै छ, किनभने हामी भारत र चीनको बीचमा छौँ, झन्नै 20 करोड चिनियाहरू र झन्नै 10 करोड चिनियाहरू आफ्नो देशभन्दा बाहिर घुम्न निस्किन्छन् हरेक वर्ष, उनीहरूसँग सम्पन्नता धेरै आउनाले समृद्धि धेरै भएको छ त्यो ठाउँमा, अनि त्यसको 2% नेपालमा ल्याउनुहोस् न, हामी 50-60 लाख पर्यटक ल्याउन गाह्रो छ त? छैन। अनि हामी लगानीकर्ताहरूले के गर् भविष्य हेरेर लगानी गरेका हुन्छौँ। आज बनाएको होटेलले अर्को 10 वर्ष 15 वर्षमा त जति छेलो खेलो बिजनेस पाउँछ भन्ने हामीले देखाएको छौँ त हो। त्यस कारणले भविष्य एकदम राम्रो भएर होटेल क्षेत्र त्यो अवस्थामा अगाडि बढ्या छ हो। अब गाह्रो अप्ठ्यारो छ, अब हाम्रो भोटे कोइसीको एक कुरा गरिहाल्नु भयो, अब हाम्रो जुन कनेक्टिभिटी हो नि त, अब त्यत्रो चिनिया त्यत्रो भारतीय होलिडेमा आफ्नो देशभन्दा बाहिर जानुहुन्छ, तर नेपाल ल्याउनु पनि त पर्यो नि उहाँहरूलाई, भनेको हवाई सेवाको कुरा होला, बाटोघाटोको कुराहरू हो, त्यो चाहिँ सीमित छ, त्यो चाहिँ व्यवस्था भइसकेको छैन। तर हामी चाहिँ अहिले एउटा क्रस रोड भन्छ नि, एउटा चौक एउटा क्रस रोडमा छ कि, एकातिर यत्रो ठुलो लगानी भइरहेछ, एकातिर हामीले खोजेको व्यापार पहिला आइरहेको छैन। अब क्षमताकै कुरा गर्नुहुन्छ भने हामी झन्डै 40 लाख पर्यटकलाई वार्षिक रूपमा 40 लाख पर्यटकलाई स्तरीय सेवा दिन सक्ने क्षमता हामीले हामीसँग छ नेपाली पर्यटन नेपाली होटेलहरूको। तर नेपालमा आउने पर्यटक संख्या 2025 हेर्नुहुन्छ भने 12 लाख पनि पुगेको छैन, 11,47,000 छ, भनेको त हाम्रो क्षमताको 1/3 मात्रै भयो। कुनै पनि व्यवसाय 1/3 क्षमतामा चल्दाखेरि त्यो धेरै सस्टेन हुन सक्दैन हो। त्यो अवस्थामा मैले त्यस कारणले क्रस रोड भने हामी कता जान्छौँ त, एकातिर सम्भावना व्यापक छ, सम्भावनाको हामीले उपयोग नगरेको अवस्थामा, अनि एउटा हामी चाहिँ अलि कहाँ जाने भन्ने एउटा चाहिँ गाह्रो अप्ठ्यारो अवस्थामा चाहिँ छ अहिले।
0: विनायक सर, जस्तै मैले केही व्यवसाय सञ्चालकहरूसँग पनि कुराकानी गर्दाखेरि यो विरोधावास देखिन्छ क्या, तपाईँको होइन सोचे अनुसारको व्यवसाय हुन सकेका छैन, पैसा पैसाकै त हो नि कुरो, अब पैसा सोचे अनुसारको ट्रान्जेक्सन छैन के होला र भन्ने एउटा निराशाजनक कुराहरू उहाँबाट चाहिँ सुनिन्छ। तपाईँले चाहिँ आकर्षण बढ़िरहेछ, विदेशी लगानीकर्ताहरू आइरहनु भएको छ भन्ने कुरा बताइरहँदाखेरि तालमेल चाहिँ किन मिलेको छैन, कहाँनिर के छ?
1: म तपाईँले प्रस्तुत शब्दमै भन्नुपर्दाखेरि म के भन्छु भने, हाम्रो अहिलेको जुन अब जेएनजी पछिको जुन सरकार बनिया छ, हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा, हामी एकदम उत्साहित छौं यो देशमा केही हुन्छ केही गरिन्छ भनेर, किनभने उहाँहरूको एजेन्डै के छ, सुशासन छ, भ्रष्टाचार निर्मूलीकरण छ, समृद्धि छ, भनेपछि त हामी केही गर्छौं भनेर हामी व्यवसायीहरू पनि उत्साहित छौं हो। उहाँले यसलाई बाँध्नु पर्यो, जुन हाम्रो उत्साह छ नि उत्साहलाई मर्न दिनु भएन। उहाँहरूको झन्डै 2/3 बहुमत छ पार्लियामेन्टमा, उहाँहरूले त के भन्नु पर्थ्यो भने, अब पर्यटन क्षेत्रले चाहिँ नि एउटा आर्थिक समृद्धि स्ट्रङली दिन सक्ने क्षेत्र हो, हामीले के भन्नु पर्थ्यो भने भन्नुपर्छ अहिले पनि, अब भन्नु के पर्छ भन्दाखेरि, यो सरकारले चाहिँ एउटा स्ट्रेटेजी बनाएर, अब हामी अहिले कोभिड पछि आएको अवस्था, हामी होटेलले अब एयरलाइनले ट्राभलले ट्रेकिङले आफ्नो आफ्नो काम गरेर आजको अवस्थामा त आयौँ नि, सुखद छ राम्रो छ। तर हामी अगाडि बढ्दाखेरि अब 12 लाख पर्यटक मात्रै भेटाएर चित्त बुझ्ने कुरा त भएन, भन्दाखेरि हामीले 5 वर्षमा हामी 40 लाखको क्षमतालाई पर्यटकलाई सेवा दिन सक्ने आजको दिनमै छौं, भनेपछि त 5 वर्षपछि भन्दैछु म 50 लाख पर्यटकलाई नेपाल भित्राउनु योजना चाहियो, हामीलाई कार्ययोजना चाहियो, सबै कुरा हामीले त्यसरी अगाडि बढेको खण्डमा त हामी आर्थिक समृद्धि त हामीले तुरन्तै ल्याउन सक्छौं त। पर्यटक भनेको के भन्दाखेरि, एयरपोर्टमा एउटा कुनै पर्यटक ल्यान्ड गर्ने बित्तिकै उसले त हाम्रो अर्थतन्त्रलाई योगदान गर्न थालिहाल्यो, उसले त भिसा लिन्छ, उसले ट्याक्सी चढ्छ, होटेलमा बस्छ, खाना खान्छ, भनेपछि त डे वानबाट सुरु हुन्छ। यतिर हामीले धेरै कुरा गरिरहेछौँ, हुन त सरकारको आउँदा आउँदैको अवस्था पनि हो होइन, अब चैतबाट सुरु भएको सरकार हो, सरकारको अब नीति कार्यक्रम त आयो, सरकारको बजेट पनि आयो, तर यसमा चाहिँ एकदमै खुसी हुनु पनि खासै केही देखिन्न। हाम्रो यत्रो उत्साह छ, हाम्रो यत्रो क्षमता छ, हामी यत्री लगानी गरिरहेछौँ, हामी अरबौं खरबौं लगानी गरिरहेछौँ, हामीलाई त उहाँ सरकारले उत्साहित गरेर अगाडि बढेको खण्डमा त धेरै कुरा ल्याउन सकिन्छ नि त। त्यतिर चाहिँ अझ सिरियसली सोच्नुपर्ने अवस्था छ। हामीले यो ठाउँ विभिन्न तह तब्कामा प्रधानमन्त्री लगायत हाम्रो अर्थमन्त्री हाम्रो पर्यटन मन्त्री सबैलाई हामी यो कुराहरू त जाहेर गरेकै छौँ, यसमा अझ हामीले मिलेर काम गर्ने हो भने हामी कायापलट गर्न सक्ने क्षमता भएको हौँ कि हामी हो। अब एउटा भोटे कोसीको एउटा समस्या आयो, अब प्राकृतिक विपद त अब संसारमा जहाँ पनि आउँछ आयो, नेपालमा पनि आयो, यसको व्यवस्थापन गर्ने हो, अगाडि बढ्ने हो, भनेको हाम्रो यत्रो क्षमता हुँदा हुँदै हामीले त्यसको उपयोग गर्न नसकेपछि के हुन्छ त, हामी जुन देशले समाजले राज्यले हामी लगानीकर्ताले जे जस्तो पाउनुपर्ने कुराहरूबाट वञ्चित भइरहेछौँ, त्यो कुरा हामी सबैले मनन गर्नुपर्ने दिन हो, आज अवस्था हो।
0: मिनाक्षर यो फिगर अलिकति बताइदिनु भयो भने प्रश्न हुन्छ. जस्तै तपाईँले भन्नुभयो 12 लाख पर्यटक वार्षिक रूपमा नेपाल भित्रिरहनु भएको छ. यो 12 लाख भित्रिँदाखेरि अहिले अर्थतन्त्रमा चाहिँ भनौँ होटल व्यवसायबाट चाहिँ कस्तो टेवा पुगिरहेछ, र जुन तपाईँले भनेअनुसार 40-50 लाखको हाराहारीमा पर्यटक भित्रियो भने त्यसले चाहिँ नेपालको अर्थतन्त्रमा चाहिँ कस्तो खालको टेवा पुर्याउँछ?
1: अब हेर्नुहोस्, अर्थतन्त्रमा पर्यटनको योगदान के भन्दा कुरा अब तथ्याङ्कै हेर्ने हो होइन. अब हाम्रो जीडीपी भन्छ नि, हाम्रो ग्रोस डोमेस्टिक प्रडक्ट, अन्त हाम्रो के भन्छ राष्ट्रिय गृहस्थ उत्पादनमा मोटामोटी 3% हाराहारीमा पर्यटन क्षेत्रको योगदान छ भनिन्छ. त्यो कुरा एकदमै कम हो होइन. हामी नै अब वर्ल्ड ब्याङ्कले, अब एसियन डेभलपमेन्ट ब्याङ्कले 7-8% भन्छ, हामी चाहिँ 10% हाराहारीमा छ भन्छौँ. त्यो म किन भन्छु भन्दाखेरि सरकारको तथ्याङ्कमा जसले भ्याग तिर्या हुन्छ नि, अब ठूला होटलमा बस्यो, अब ठूला रेस्टुरेन्टमा गयो, बिल तिर्यो, बिलमा भ्याट जहाँ काटिया हुन्छ त्यो सरकारको पर्यटनको आमदानीको रूपमा दर्ता भयो. अब ट्याक्सी चढ्यो, सानो होटलमा बस्यो अथवा एउटा सानो रेस्टुरेन्टमा गयो, बिल काटिँदैन नि त. इन्फर्मल सेक्टर पनि त्यत्तिकै स्ट्रङ छ भने जति इन्फर्मल सेक्टरमा खर्च गर्छ पर्यटकले, हाम्रो राष्ट्र ढुकुटीमा त त्यो कुरा रिफ्लेक्ट नै भएर आउन्न भन्दाखेरि 3% ज्यादै कम हो. एउटा कुरा मैले एउटा भनिदियो. दोस्रो, जुन अब काठमाडौँको एयरपोर्टमा जुन 11,47,000 पर्यटक बाई एयर आयो रेकर्ड छ, हाम्रो पूर्वदेखि पश्चिमसम्म तराई क्षेत्रमा ठूला ठूला होटलहरूमा कसिनो सञ्चालन हुन्छ नि, जुन सबै हामीले बुझेकै कुरा हो. त्यो कसिनोमा आउने त भारतीय हो. हरेक झापादेखि महेन्द्रनगरसम्म दिनको एभरेजमा है 10,000 भन्दा बढी, अब त्यो चाहिँ शुक्रबार शनिबार आइतबार भनौँ न, विकेन्डमा 10,000 भन्दा बढी कसिनोमा ग्राहकको रूपमा भारतीयहरू आउनुहुन्छ. उहाँहरू एज ए पर्यटक नेपालमा त्यो दर्दै भएर हुन्न, उहाँहरू पर्यटकको रूपमा हामीले चिनेकै छैन उहाँहरूलाई. त्यो दिनको आउनुहुन्छ भनेपछि 12 लाख बाहिरबाट आउनुहुन्छ, 12-15 लाख त त्यो त सजिलै हुन्छ नि त. भनेको आजको दिनमा 25-30 लाख पर्यटक त भित्रकै हो त. हामीसँग तथ्याङ्क छैन, हामीसँग त्यो व्यवस्थापन क्षमता नभएको मात्रै त हो नि. यो हिसाबमा हामी अगाडि बढ्नुपर्छ. अब यसले जुन लगानीको कुराहरू मैले गरेँ, अब त्यसपछि यसबाट देशले पाउने फाइदाहरू, आजभन्दा 10 वर्ष अगाडि पर्यटकले एभरेजमा $42 खर्च गर्ने भन्ने तथ्याङ्क थियो, त्यो घटेर आज $33 घट्याएको छ. राम्रो होइन. पहिला 16-17 दिन बसाइ थियो पर्यटकको अवधिमा, अहिले 11 दिनमा झर्या छ. भने त हामी त तल गइरहेको छौँ त, यसलाई माथि ल्याउनु पर्यो नि त. नीति कार्यक्रम खै त हामीसँग भनौँ न, यत्रो पर्यटनको हाम्रो समृद्धिको यत्रो हामीसँग सम्भावना छ, हाम्रो राष्ट्रिय कार्य योजना के हो त, मैले होटेलले कसरी काम गर्नुपर्छ, एयरलाइनले कसरी काम गर्नुपर्छ भन्ने कुराहरू प्रस्तुत रूपमा राष्ट्रिय डकुमेन्ट छ त हामीसँग, राष्ट्रको मास्टर प्लान छ त, योजना आयोगबाट हामीले एक्सपेक्ट गर्ने हो, छैन. यसपालिको नीति कार्यक्रममा पनि छैन, बजेटमा पनि छैन भनेपछि हाम्रो राष्ट्रिय कार्यक्रम के हो त, हाम्रो लक्ष्य के हो त, 5 वर्षमा हामी कहाँ जान्छौँ भन्ने कुराहरू हामीलाई चाहियो. यो कुराहरू भइदिए भई सबैले, अब जस्तो संघीय सरकारले, प्रदेश सरकारले, स्थानीय निकाय, हामी निजी क्षेत्रले सबै एकै स्वरमा काम गर्थ्यौँ नि त, त्यो त छैन आज. भनेको हामीलाई अहिलेको चाहिया चाहिँ एउटा गुरु योजना चाहिया छ. सरकारले पर्यटन विकासमा के गर्छ भन्ने कुराहरू गुरु योजना प्रष्ट रूपमा, हामी यसो गर्छौँ 5 वर्षमा हामी यस्तो यस्तो यस्तो गर्छौँ भन्ने कुरा आयो भने हामीले धेरै विकास गर्न सक्छौँ, जुन कुरा आज छैन.
0: सर, अलिकति यो तथ्याङ्कतिरै म केन्द्रित हुन चाहे, यो अहिलेसम्म नेपालमा चाहिँ आधिकारिक रूपमा दर्ता भएका होटेलहरूको संख्या के छ, त्यसपछि म अर्को प्रसङ्ग तपाईँलाई पस्किन्छु.
1: अब तथ्याङ्कलाई मिथ्याङ्क भनिन्छ नि, अब त्यो नेपालमा चाहिँ लागू हो कि जस्तो पनि लाग्छ. अब हाम्रो सरकारको जुन तथ्याङ्क कार्यालय छ, त्यो तथ्याङ्क कार्यालयले एउटा केही वर्ष अगाडि एउटा तथ्याङ्क प्रकाशित गरेका छ. त्यसमा चाहिँ यो हस्पिटालिटी इन्डस्ट्री आतिथ्य क्षेत्रमा चाहिँ 1,42,000 भन्दा बढी कम्पनीहरू दर्ता छ भनेको छ, 1,42,000. अनि अब होटल सङ्घ नेपाल हामी देशैभरि छौँ, साथै प्रदेशमा अब जहाँ पर्यटन पुग्छन् त्यहाँ त्यो जिल्लामा हामी छौँ. अब हाम्रो मेम्बरसिप नै झन्डै 5,000 भन्दा बढी छ. म के भन्छु भने तथ्याङ्क त ठ्याक्कै त छैन होइन, एउटा जुन एक्सपर्टहरूले कन्सल्ट्यान्टहरूले जुन काम गर्नु अध्ययन गर्नुभएको हुन्छ त्यसको आधारमा नेपालमा चाहिँ यो पर्यटकीय स्तरका होटलहरूको संख्या 10,000 भन्दा बढी होला. तर ठ्याक्कै संख्या ठ्याक्कै छैन होइन. अब त्यो लगानीको हिसाब गर्नुहुन्छ भने हाम्रो देशको जुन बजेट हुन्छ नि, यसपालिको झन् अब 22 खरबको हाराहारीमा छ होइन. अब हाम्रो आजको नेपालको जग्गाको अब घरको जुन बजार मूल्य हुन्छ नि त्यो मूल्य टेकेर हेर्ने हो भने अब त्यो राष्ट्रिय बजेट बराबरको लगानी त यो हाम्रो क्षेत्रमा भइ नै सकेको छ। यति ठुलो लगानी भएको छ, सिजनल अनसिजनल हुन्छ हामी कहाँ काम गर्नेहरू होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि, सबै जोड्ने हो भने झन्झन् झन् 10 लाखको हाराहारीमा हाम्रो रोजगारी सिर्जना गर्ने क्षमता यसमा छ। यत्रो क्षेत्रले हुँदा हुँदै पनि हामी कसरी अगाडि बढ्ने भने प्रष्ट खाका योजना नभए हुनाले अल्मूल्यको हो कि जस्तो पनि देखिन्छ कि बेला बेला। यत्रो लगानी छ, सबै कुरा छ, ठुल्ठुला होटल आइरहेछन्, हामी अब फेरि नेपाल हामीले प्रकृतिले एकदम वरदान दिएको देश, टुरिज्मलाई चाहिने सबै कुरा हामीसँग छ, खास गरी भारतीय र चिनियाहरूलाई हुँदा हुँदै पनि हामी किन मैले उपलब्धि हासिल कम गरेको त हाम्रो धेरै लिन सक्नेमा हामीले केही प्रतिशत मात्रै लिइरहेको छ क्या अहिले हो, त्यसमा हामीले एकदम सिरियस हुनै पनि अवस्था हो।
0: विनायक सर तपाईँले अलिकति प्रसङ्ग जोडिसक्नुभयो, म त्यो प्रश्नपछि तपाईँलाई सोध्ने नै वाला थिएँ। प्रायोरिटी 80% रोजगारी सृजनाको जिम्मेवारी निजी क्षेत्रको हो, त्यसमा होटलले पनि तपाईँको 10 लाख जति त प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ भन्ने कुरा तपाईँले बताइरहनुभयो। अलि इन्डेप्थ जान चाहे यसमा होटल क्षेत्रले चाहिँ नेपालको यो रोजगारी क्षेत्रमा चाहिँ योगदान कतिको गरिरहेको छ, कसरी गरिरहेको छ अहिलेको समयमा?
1: हाम्रो सेवा उद्योग हो होइन होटल भनेको, अब हामीलाई जति राम्रो जति क्वालिफाइड जति अब स्किलफुल हाम्रो कामदार कर्मचारी हुनुहुन्छ हाम्रो सेवा त्यति स्तर हुने हो। त्यो हिसाबले गर्दाखेरि अब हाम्रो फेरि अब यसमा काम लेबर इन्टेन्सिभ नै उद्योग हो, त्यसले गर्दाखेरि मैले अहिले भनी पनि हालेँ मोटामोटी 10 लाखको हाराहारीमा सिजनल अनसिजनल हुन्छ नि यहाँ त, अब हाम्रो अब दसैँ तिहार पछाडि जुन सिजन सुरु हुन्छ त्यसमा धेरै मान्छे चाहिन्छ होला, जस्तो मेरै होटलमा अब मेरो 500 जनाको मैले अब एउटा ठुलो भोज भतेर छ भने मलाई मेरो स्टाफले पुग्दैन, मैले बाहिरबाट पनि ल्याउनु पर्छ, त्यो हिसाबले त झन् 10 लाखको हाराहारीमा छ। एउटा सुखद कुरा के पनि छ भने त्यसको झन् 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ कि, त्यहाँ चाहिँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो। त्यो हिसाबमा अब हाम्रो अब अहिले विडम्बना के छ भन्दाखेरि हाम्रो यत्रो हुँदा हुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ होइन, हामीले जुन म्यान पावरले स्किल म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने पर्यटन क्षेत्रमा काम गर्ने हाम्रो कामदारहरू चाहिँ विदेश जानुहुन्छ, किन अब अहिले मोहै त्यही छ होइन, वैदेशिक रोजगारमा मोह छ। सरकारले गरेको लगानी हामीले गरेको लगानी हाम्रो समय हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ अनि हामीले गर्ने तालिम दुबईको सेफको लागि तयार गरे जस्तो देखिन्छ कि यो चाहिँ, त्यसमा नीति अलिकति नमिल्या हो, मिसम्याच छ, हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, अनि बजारमा अनइम्प्लोइमेन्ट छ र अनि के छ, अनि विदेशी नै तादात पनि दिनको झन्डै 2025 भाइ बहिनीहरू त विदेश गइरहनु भएको छ भनेको समवेयर समथिङ त मिसिङ छ नि, मिसम्याच त पक्कै छ, अनि यसले गर्दाखेरि हामीले खोजेको मान्छे नपाउने अनि बजारको मान्छेले काम नपाउने तर फेरि विदेश पनि त्यतिकै गइरहेछ भने कोही कोही कुरा नमिल्या त हो त, यसलाई मिलाउनु पर्ने अवस्था हो। यसमा चाहिँ अब सरकारसँग हातेमालो हामीले पनि गरिरहेछौँ, यसमा अझ मिलाएर काम गर्नुपर्छ।
0: मिनाक सर, यही कुरालाई अब भनौँ न युवाहरूले के भन्नुहुन्छ भन्दाखेरि हाम्रो क्वालिफिकेसन अनुसार हामी जे कुराहरू पढ्यौँ त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ। अब रोजगारदाताहरू होटल व्यवसायको भनौँ, अब तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, यतापट्टि चाहिँ रोजगारी छैन भन्छन् युवाहरू, यतापट्टि चाहिँ भनौँ न व्यवसायहरूले चाहिँ जनशक्ति छैन भन्ने कुरो तपाईँले पनि भर्खरै गर्नुभयो, खास चाहिँ के हो कुरा?
1: मैले अहिले मिसम्याच भने नि, अब मिसम्याच नै यही नै हो, अब हामीले खोजेको मान्छे पाउँदैनौँ होइन, अनि बजारमा जो अब उहाँहरूले इम्प्लोइमेन्ट खोजिरहनु भएको हुन्छ उहाँहरूले पनि अब हामीसँग सम्पर्कै भइरहेछ नि कि, अब हामी मान्छे खोजिरहन्छौँ उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि, मलाई थाहा छ, मैले नै काम गरेको छु, त्यो श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नु पर्थ्यो कि, त्यहाँ त्यो एप जुन छ म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भएको मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने हामीले पनि काम खोजिरहन्छौँ, होटेलहरूले पनि कामदार खोजिरहन्छौँ, अनि उहाँले हामीसँग मिल्ने हो भने उहाँलाई हामी बोलाउँछौँ नि, हामी काम लगाउन सक्छौँ, त्यो मेकानिजम छन् त छ व्यवहार एकदम त्यसलाई प्रभावकारी ढङ्गमा भइरहेको छैन. त्यसले गर्दाखेरि पहिला त सूचनाको के हो भन्ने कुरा जानकारी हुनु पर्यो के. त्यो त्यो हामीले पनि पाइरहन्न, उहाँले पनि पाइरहन्न. त्यसले गर्दाखेरि एउटा त्यो भयो. अब अहिले चाहिँ विदेशमा काम गरेर फर्किए पनि त हजारौँ हुनुहुन्छ नि. त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ. उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि. अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त भनेको बिचको प्लेटफर्महरू छैन. हुन त हाम्रो हामीले हाम्रो होटेल एसोसिएसनले हाम्रो मेम्बरको लागि हामीले यस्तो काम त गरेका छौँ तर सानो स्केलमा गरेका छौँ. अब त्यो त्यसलाई हामी अझ बढाउँदै जाने हाम्रो योजना हो. त्यसमा सरकारसँग काम गरेर एउटा श्रम संसार भन्ने एउटा पोर्टल छ, मलाई थाहा छ होइन. त्यो आइएलसँग सरकार श्रम मन्त्रालयले मिलेर गरेको हो त्यो. अब सुरुवात त भयो, त्यसले अझ प्रभावकारिता ल्याउन सकेको खण्डमा यो समस्या समाधान हुन्छ. अब काम खोज्नेले पनि सूचना पाउनु पर्यो, काम दिनेले पनि सूचना पाउनु पर्ने. त्यो आजको दिनमा प्रष्ट छैन. त्यसले गर्दाखेरि अब जे गरे पनि अलिक जे गर्यो अनि विदेश गइहाल्ने परिपाटी जुन छ नि त्यसमा चाहिँ अब अलिकति मिसम्याच चाहिँ मिलाउनु पर्ने कुराहरू हो. यसरी नै हामी अगाडि बढ्नुपर्छ. नीति नियम नै अलिकति हेर्नुपर्ने कुरा छ.
0: त्यो माध्यम जब जुन तपाईँले भर्खरै भन्नुभयो, माध्यम सहज भयो र रोजगारी खोजेका मान्छेहरू र रोजगारदाताको एउटा कम्युनिकेसन भएर उहाँहरू एक आपसमा जोडिनु भयो भने अहिलेको अवस्थामा कति युवाहरूलाई चाहिँ देशमै होल्ड गर्न सक्ने क्यापेसिटी हामीसँग छ?
1: हामीले त के भनेका छौँ भने के पनि गर्नुपर्छ भने जस्तो आज उच्च शिक्षाको लागि विदेश जाने पनि धेरै हुनुहुन्छ नेपालबाट होइन. अब उहाँहरूलाई चाहिँ के गर्छ भने अब शिक्षा मन्त्रालयबाट एउटा नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिने प्रचलन छ नि त. त्यस्तै हाम्रो श्रममा पनि नेपालमा अब हामीले पनि कति तालिम दिइरह हुन्छौँ. अब नेपालमा एटलिस्ट एक वर्ष नेपालमा काम गर्ने, नेपालमा उहाँहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने, स्किल डेभलप गर्ने, अब व्यावहारिक ज्ञान पनि त पाइन्छ नि. त्यो गरेपछि विदेश जान उहाँहरूले रोक्न सकिन्न. विदेश जान चाहनेले विदेश र हामीले रोक्न सक्दैनौँ विदेश पठाउने. तर कमसेकम एक वर्ष नेपालमा काम गर्ने एउटा वातावरण बन्यो, नियम बन्यो भने हामीलाई पनि ढोको भयो. ल एक वर्ष त बस हामी कहाँ काम गर्ने बस्नुहुन्छ नि उहाँहरू भन्ने हो होइन. अनि उहाँहरूले पनि त केही कुरा सिक्नुहुन्छ नेपालमा, उहाँहरूको सिप अभिवृद्धि हुन्छ. उहाँहरूले सिकेको कुराहरू विदेशमा गएपछि एक वर्षपछि त उहाँहरूले पाउने तलब पनि त बढी हुन्छ नि. आज रको आजको रूपमा जानु र एक वर्षपछि अलिक परिमार्जित भएर थप स्किल लिएर जानु त उसलाई त फाइदा हुने उहाँहरूलाई त. त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ. हामीले कुरा गरिरहेछौँ
0: त्यो एक्जिस्ट गर्न चाहिँ सक्ने खालको इन्भाइरोमेन्ट छ होटल व्यवसायमा. कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने एक्जिस्ट गर्न टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
1: सजिलै मैले अहिले सुरुमै भने नि हामी कहाँ एक पछि अर्को ठुल्ठुला पाँच तारे अन्तर्राष्ट्रिय चियन होटल आइरहेछ. एउटा ठुला पाँच तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ. अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउँ त, नेपालमा छैन त. अनि हामीलाई त एउटा हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो होइन भने त पोखिन्छ. त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने? अनि भारतबाट ल्याउनु त हो नि होइन. हाम्रो हामीले के भन्छौँ भने हामी अब डिप्रेसन रिमिटेन्स आयो भने दङ्ग पर्छौँ होइन. हामी अब 15 खरबको रिमिटेन्स आयो भने दङ्ग पर्छौँ. अनि हाम्रो भारत पनि कति जान्छ त? त्यसको आधाभन्दा बढी त भारत गएर हुन्छ हो. यो कुराहरू हामीले अलिकति मनन नै गर्नुपर्छ. अनि अब ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा, त्यो धेरै हदसम्म त नेपालमा पनि पाइन्छ. आफ्नो परिवारसँग बसेर नेपालमै काम गरेर पनि त्यो कुरा पाइन्छ भने सूचनाको अभाव हो नि त. नेपालमा के पाइन्छ र विदेशमा के पाइन्छ भने सूचना ठ्याक्कै छैन नि त अहिले. अब आज भन्नुहोस् न, यो कफी बनाउने जुन बारिस्टा भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्तो मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ. मैले आज 100 जना दिनुहोस्, म आज हाम्रो सङ्घले 100 जनाको रोजगारीको बन्दोबस्त हामी एक महिनाभित्र आजै गर्न सक्छौँ. हामीले पाउँदैन त गर्ने कि? अनि भारतबाट ल्याउने हेर्नुहोस्, लगानी भइसकेको छ. हाम्रो ग्राहक आउन थालिसकेपछि त सेवा त दिनु पर्यो. अब नेपालमा नपाएपछि के गर्दा? कति जाँदा भारतबाटै आउने हो. काठमाडौँमा त्यो अवस्था छ, झापामा, अब भैरवामा, नेपालगञ्जमा, धनगढीमा त के अवस्था हुन्छ भन्नुहोस् न. भारतीय सीमासँग जोडिएको ठाउँमा त नेचुरल्ली भारतीय आउनु त हो नि होइन. यतिर सरकारले थाहा नभए पनि होइन छ, तर यसमा चाहिँ एउटा राम्रोसँगै नीति नियम कानून बनाउनै पर्ने अवस्था हो यसमा चाहिँ.
0: कार्यक्रम देश परदेशमा हामी नेपालमा होटेल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क। उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौ। अब थप कुराकानी सुनौ।
1: संघले चाहिँ त्यो जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौं अथवा त्यो सिप सिकाउने कुरा भनौं, त्यो चाहिँ कतिको गरिरहेछ?
2: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौँ, हाम्रो सिजिभिजी लगायत श्रम मन्त्रालय लगायतका होइन। अब हामीले हुँदाहुँदा अलिक के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ, अनि हामीले के गर्छौँ भने एउटा 24 महिने कार्यक्रम, एउटा एप्रेन्टिसिप भन्छ नि, एप्रेन्टिसिप चाहिँ कस्तो हुन्छ भने 7 दिनमा 1 दिन उसले थ्योरिटिकल क्लास इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटलमा आएर काम गर्छ। भनेको उसले डे 1 थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल पनि एक्सपिरियन्स हुन्छ है त्यसमा चाहिँ, अनि उसलाई उहाँहरूलाई हामी डे 1 तलब दिन्छौँ। अर्न एन्ड लर्न जुन भनिन्छ नि, सिक्दै कमाउँदै गर्ने जुन हाम्रो कन्सेप्ट हो, त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी डे 1 दिन्छौँ। भनेको उहाँहरूको आम्दानी पनि भयो र उहाँले काम पनि सिकिरहनु भएको छ। यो हामीले अहिले यो काम सुरु गरेका छौँ एज ए पाइलटिङ, यो सफल भएको छ, यसलाई हामी देशैभरि लान सक्छौँ, लाने हामी योजनामा छौँ। तर हामी त के भने, हामी व्यवसाय त, हामी त व्यवसाय गर्ने होटल चलाउने हो नि त, तालिम दिएर हिँड्ने हामी त होइनौ होइन। त्यस कारणले यसमा सरकारसँग सहकार्य हुनु पर्यो। यो काम गर्दा बापत सरकारले हामीलाई के व्यवहार गर्ने त, आजको दिनसम्म के पनि छैन। हेर्नुहोस्, हामीलाई नीति निर्माणमा अब हामीले सरकारले जुन अब सिटिभिटीबाट भनौँ, सरकारकोबाट जुन जनशक्ति उत्पादन हुन्छ, जस्तो मेरो रेस्टुरेन्टमा आएर काम गर्ने मेरो वेटर वेट्रेसहरू भनौँ न, उहाँहरूले थ्योरिटिकल ज्ञान त उहाँहरूलाई हुन्छ, व्यवहारिक त हुँदैन। अनि त्यसको करिकुलम बनाउनेदेखि नै, त्यसको तालिम दिने, करिकुलम बनाउने भन्ने कुराहरू त हामीसँग सहकार्य गरेको भए अझ व्यवहारिक हुन्थ्यो नि त भन्ने हाम्रो जिकिर हो होइन। सर्टिफिकेसन प्रमाणीकरण सरकारले गर्नुपर्छ, सरकारले नै गरोस् होइन। तर त्यसको अब हामीलाई के चाहियो हो त, इन्डस्ट्रीलाई होटललाई के चाहियो भन्ने कुरा त हामीलाई थाहा हुन्छ नि त, हामी उहाँहरूले यस्तो यस्तो भन्छौँ। अब त्यो कुराहरू अलिकति सहकार्य बढाउनुपर्छ। यसमा अब सरकारको टिबेट जुन तालिमको सम्बन्धी, टिबेट सम्बन्धी सरकारहरूको त्यो ऐन पनि बनिरहेछ अहिले होइन, अब त्यो सरकारले पास गरेर छिटै आउला। त्यो आएपछि अनि हामीले निजी क्षेत्रले के गर्नुपर्ने हो, सरकारले के गर्नुपर्ने हो, सहकारीको मोडल के भन्ने कुराहरू प्रष्ट रूपमा आउँछ के। आजको दिनमा त्यो छ्यासमिस छ, त्यसले गर्दाखेरि फेरि पनि मैले भने मिसम्याच चाहिँ त्यो अवस्थामा अझ पनि छ।
1: विनायक सर, अब यो अलिकति रिसोर्ट र होमस्टेको बारेमा पनि जिज्ञासा पोख्न चाहन्छु म। जस्तै भिजिट नेपाल जति जति बेला सरकारले घोषणा गर्छ नि त्यो सिजन, अनि त्यति बेला चाहिँ यो एउटा चेन्ज सुरु हुँदो रहेछ क्या, यो होमस्टे खोल्ने, रिसोर्टहरू खोल्ने। अहिलेको समयमा चाहिँ त्यो होमस्टे र रिसोर्टहरूको अवस्था चाहिँ के छ नेपालमा?
2: अब मैले अहिले पनि एकछिन भनेको थिएँ, हामी कहाँ फर्मल इन्फर्मल सेक्टर एकदमै, फर्मल भन्दा इन्फर्मल सेक्टर बढी छ। जस्तो मेरै होटल, म एयरपोर्ट होटल चलाउँछु, मेरो एयरपोर्ट होटलको बाहिरका जति पनि ठुल देखिने मेरो होटलहरू घर घरै होटलहरू छ कि, उहाँहरूको दर्ता प्रक्रियाहरू मलाई लाग्छ त्यो अब सरकारको जुन मापदण्ड छ नि, सरकारको मापदण्ड अनुसार कति भएको छ कति भएको छैन होला। अब यहाँ नेपालमा त के हुन्छ भने, तपाईँले सडकमा अब मोटरसाइकल लिएर जानुभयो भने तपाईँको अब ब्लू बुक चाहियो, हेलमेट चाहियो, आफ्नो ड्राइभिङ लाइसेन्स चाहियो, त्यो नभए पनि तपाईँ सडक जान सक्नुहुन्न। होटल खोल्नलाई लाइसेन्स पनि चाहिँदैन, तपाईँ वडामा दर्ता, वडामा प्यान नम्बर दर्ता गरिदिनु सिधियो। भनेपछि अब मोटरसाइकल चल्न चाहिँ लाइसेन्स चाहिने, होटल खोल्न लाइसेन्स नचाहिने जस्तो देखिन्छ क्या नेपालमा, त्यो अलिकति व्यवहारिक रूपमा हेर्दाखेरि। भनेको यसमा अलिकति सरकारले अलिकति हेरिदिनु पनि पर्छ। आजको भन्नुहोस् न, अब मैले फेरि अब सरकारलाई दोष लिएको होइन, अब नमिले कुरा त मिल्नुपर्छ, त्यसमा हाम्रो पनि दायित्व त्यत्तिकै हो, हाम्रो देश हो, हामी बस्ने देश, हाम्रो यो हाम्रो पनि मातृभूमि हो, हाम्रो विकासको व्यवहार हाम्रो पनि हो। सरकारले सहजीकरण गर्ने हो. आज नेपालको पर्यटन ऐन जसले नेपालको समग्र पर्यटनको विकासमा योगदान गर्छ, पर्यटन ऐन चाहिँ हाम्रो 2035 सालमा जारी भएको पर्यटन ऐन आज पनि त्यही छ. भनेको हामी 47 वर्ष पुरानो पर्यटन ऐनमा हामी सञ्चालित छौँ. हुन त त्यसको अब ड्राफ्ट चाहिँ अब अहिले संसदमा छ, छलफलको विषयमा छ. तर अब त्यो चाहिँ नि नेपालको आउने पर्यटन ऐनले चाहिँ पर्यटन मैत्री हुनुपर्छ. नेपालमा जति बढी पर्यटन आउँछन्, जति बढी पर्यटक आउँ तब न त्यो पर्यटन ऐन सफल हुन्छ. अब अहिले के हुन्छ, पर्यटन ऐनले चाहिँ अब पर्यटक हामी पर्यटन व्यवसायीलाई भन्दा पनि त्यहाँ काम गर्ने जुन अधिकारी पदाधिकारीहरू हुनुहुन्छ नि त्यहाँका सरकारी कर्मचारीहरू, उहाँहरूलाई सहज हुने किसिमले अब 3 महिना जरिमाना, 3 महिना जेल, अब यति हजार जरिमाना भन्ने धेरै कुराहरू एकदम कन्ट्रोल रोक्ने किसिमले अब अलिकति सबै कुराहरू एउटा रेजिमेन्टेड रूपमा देखिन्छ क्या. त्यो चाहिँ कुनै पनि ऐन कानुनहरू त्यसरी पनि अब समयअनुसार चाहिँ हाम्रो देशमा यत्रो अनमूल परिवर्तन भएको छ. जेएनजी आन्दोलनपछि त हाम्रो सोच पनि परिवर्तन गर्नुपर्छ. सोच चाहिँ हामीले पुरानै राख्ने, 2035 सालको पर्यटन ऐन लिएर हामीले अगाडि बढ्ने, अनि हामी चाहिँ विकास आजै खोज्ने अनि सबै कुराहरू आजै खोजेर पाइँदैन भनेको त्यो व्यवहारमा पनि त्यो अनुसार मिलाउनु पर्यो. अब हाम्रो वातावरण पनि त्यो अनुसार बढ्नु पर्यो र हाम्रो सोच नै ठुलो कुरा हो कि सोच पनि परिवर्तन हुनुपर्छ.
1: विनायक सर, अब अलिकति यो सिजनको बारेमा पनि प्रसङ्ग राख्छु म. यो होटल व्यवसाय सधैँभरि बाह्रै मासे चल्छ, घाटा पनि हुँदैन, नाफाको बिजनेस हो भन्ने कुराहरू नागरिकको तर्फबाट सुनिन्छ. अब त्यस्तै हो कि अवस्था अलिक फरक हो?
2: अब हाम्रो जुन क्षमता हुन्छ, हाम्रो मैले भनिहालेँ 40 लाख पर्यटकलाई सेवा दिने क्षमता हामीसँग छ. हामी कहाँ भने पर्यटक हाम्रो ग्राहक हो नि, पर्यटक भनेर त हाम्रो ग्राहक चाहिँ नि जम्मा 12 लाखै हुनुहुन्न भनेपछि त एक तिहाई मात्रै हो नि त. तपाईँको कुनै पनि व्यवसाय ब्रिक इभिन चलाउनलाई 40% चाहिन्छ, तलब होला, बिजुली पानी होला, या त होइन धेरै कुरा हुन्छ नि त. कमसेकम हामीसँग 40% तल छ भनेपछि त समग्रमा अब कुनै होटल त अब राम्रो पनि चल्या होला, 90% अकुपेन्सी होला. तर मैले देशैभरिको, म होटल सङ्घ नेपालको अध्यक्षको हिसाबले मैले देशैभरि हेर्दाखेरि एभरेजमा 1/3 हो, 30% हो. त्यो हुँदाखेरि त हाम्रो ब्रिक इभिनै भइरहेको अवस्था छैन अहिले. त्यसले गर्दाखेरि त अब यो म तपाईँलाई भनिहालौँ, अब जनयुद्धताका 2003-2004 सालतिर नेपालका ठूला ठूला नाम चलेका होटलहरू, नेपालको पर्यटनको एउटा गहनाको रूपमा हेरिने होटलहरू, जस्तो ब्लू स्टार भन्छु म, शेर्पा होटल भन्छु, हाम्रो नारायणी होटल बन्द भएको थियो नि त, होइन? किन बन्द भयो? बजार थिएन, घाटा खानुभन्दा बन्द गर्नु सजिलो भयो. आजको दिनमा मैले जुन क्रस रोड भने नि, हामी पनि त्यही क्रस रोडमा छौँ. होटल एकपछि अर्को नयाँ नयाँ, अब अगाडि बढ्ने हो कि बन्द गर्ने भन्ने पनि क्वेसन छ क्या हामीलाई. अब त्यस कारण आजको दिनमा चाहिँ जब हामीले पर्यटक ल्याउन सक्दैनौँ, हाम्रो अब एयरपोर्टले हामीलाई साथ दिइरहेको छैन, बाटोघाटोले साथ दिइरहेको छैन, काठमाडौँ एयरपोर्टले मात्रै ल्याउने हो नि त आज 12 लाख. हुन त हामीसँग अब भैरव र पोखराको एयरपोर्ट पनि बनिया छ, अन्तर्राष्ट्रिय एयरपोर्ट बनिया छ, घाममा सुकेर बसिरहेको छ. अस्ति भर्खर एकदम सुखद कुरा, हाम्रो फ्लाइ दुबईले पोखरा सुरु गरिरहेको छ बल्ल. त्यसलाई हामीले कन्टिन्यू गर्न पाएको खण्डमा त पर्यटक ल्याउनु त गाह्रो होइन नि त. दुईवटा एयरपोर्ट त चलेकै छैन, पोखरा र भैरव. अनि हामीलाई भारतको जोड्ने हाम्रो बाटोघाटोहरू अब स्तर उन्नति भइरहेछ, बाटो कम्प्लिट भइसकेको छैन. फेरि हाम्रो बेला बेला प्राकृतिक विकोप यस्तो प्रकोपहरू आइरहेको हुन्छ हामीलाई, होइन? यसले गर्दाखेरि हामीले एउटा, मैले सबै कुरा केमा जोडिन्छ भन्दाखेरि हामी कसरी अगाडि बढ्ने हो, योजना हो नि त. हामी 5 वर्षमा कसरी जान्छौँ, यदि एउटा एयरपोर्ट बन्छ, यदि एउटा होटल बन्यो, हामी म्यान पावर ट्रेनिङ यसरी गर्छौँ, हामी यसरी अन्तर्राष्ट्रिय प्रमोसन गर्छौँ भन्ने कुरा हामीसँग छ त भने छैन नि. आज नेपाल टुरिज्म बोर्ड जसलाई चाहिँ पर्यटन विकासको जिम्मा दिएको छ नि त, नेपाल टुरिज्म बोर्डको आजको दिनसम्म मलाई लाग्छ त्यहाँ सिइओ हुनुहुन्न, अनि त्यहाँ अब त्यहाँको बजेट जुन हुन्छ नि, यो आर्थिक वर्ष सुरु भएको अब साउन भदौ असोज महिनामा छौँ हामी, होइन? त्यहाँको बजेट आजको दिनसम्म रिलिज भएको अवस्था छैन, पास त भयो भन्ने सुन्छु, रिलिज भएको अवस्था छैन. आजको दिनमा त यो हाम्रो भटेकोसीको बारीपछि त त्यो टुरिज्म बोर्ड त एकदम एक्टिभ भएर भारत र चीनमा त म्याक्सिमम प्रमोसन गर्नु बेला हो नि त. अहिले हामीले गरिरहेको छैनौँ भनेको यो विकृतिहरू, व्यवस्थापकीय कमजोरीहरू धेरै छन्, होइन? यसलाई मिलाउँदै गयो भने त मैले भनिहालेँ, अब हाम्रो क्षमता, हामी लगानी चाहिँ एकपछि अर्को गर्ने, त्यसलाई एउटा राष्ट्रिय कार्यनीति कार्ययोजना बनाएर हामी अगाडि बढेको खण्डमा हामीले कायापलट गर्न सक्छौँ भने त्योबाट हामी वञ्चित छौँ, त्यो नै हाम्रो दुर्भाग्य विडम्बना हो।
1: सर अलिकति आउट अफ ट्र्याक प्रश्न पनि गर्न चाहन्छु, एउटा राम्रो तारे होटल कुनै ठाउँमा बन्न थाल्यो अथवा बन्यो भने अब त्यो वरपरको जग्गा जमिन होइन स्थानीय रोजगारी विशेष गरी जग्गा जमिनको कुरा गर्न थालेँ मैले, त्यसको भाव पनि वात्तै बढ्छ भन्छन् नि।
2: एकदम, अब त्यो त हामीले प्रुभै गरेर देखाइसकेका छौँ नि। जस्तो छमेलको काठमाडौँ गेस्ट हाउस छमेलमा आज केही दशक अगाडि खुल्यो, छमेल आजको जुन स्वरूप आयो छमेलको, त्यो अब संसारको टुरिज्म म्यापमा छमेल त एकदम प्रोमिनेन्ट रूपमा आइसकेका छ। त्यो सबै सुरुवात कहाँबाट भयो, एउटा गेस्ट हाउस काठमाडौँ गेस्ट हाउस खोलेर भयो, दरबार मार्ग अन्नपूर्णा होटल खोलेर भयो, ऊ हाम्रो नगरकोट हाम्रो क्लब हिमालय खोलेपछि नगरकोट जुन अवस्थामा छ नि, नगरकोट जस्तो ठाउँ त हाम्रो देशमा कति छ, कति छ अब सयौं छन् भनौँ न, तर त्यहाँ एउटा होटल अब खुल्यो हाम्रो हिमालय क्लब हिमालय खोलेपछि आज नगरकोट भयो। त्यही रूपमा हाम्रो उता हेर्नुहोस् हाम्रो धुलिखेल, अब यो देशमा त धेरै छ। अब जब होटल खोलेपछि त्यो बस्ती विकास हुन्छ, बजार विकास हुन्छ, त्यहाँको विकासको लहर त्यहाँ चल्छ नि होइन, नेचुरली अब जब त्यो सबै कुरा विकास भइसकेपछि त त्यहाँको बजार भाउ त्यहाँको जग्गा जमिन सबै कुरा बढ्ने नै भयो नि हो। त्यस कारणले श्रेय चाहिँ त्यो होटलबाट धेरै विकासहरू भएको हामी दृष्टान्त जति भने पनि नेपालमा छ हो। त्यस कारणले होटल त्यो रूपमा पनि हेर्नुपर्छ।
1: निरक्षर हामीले काठमाडौँ महानगरपालिकासँग पनि समन्वय गरेको कुनै बेला यो रोजगार शिप मेला होइन, त्यसमा पनि त्यस्ता कार्यक्रमहरू चाहिँ प्रभावकारी भयो कि भएन, किनकि वर्षेपछि उहाँहरूले कार्यक्रम त आयोजना गरिरहनु भएको छ, रोजगारदाताहरूलाई पनि लिङ्क गर्नु भएको छ, कतिको प्रभावकारी छन्। अब किन जोड्न लागेको भन्दाखेरि पालिका त छन् नि, पालिकाहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ भन्नेमा चाहिँ यसमा अलिकति म फोकस गर्न चाहे।
2: अनि पालिकाको एउटा मुख्य काम चाहिँ यो रोजगार सृजना गर्ने, तालिम दिने कुराहरू पनि हो, उहाँसँग हामी नजिकबाट काम गरेका छौँ। तर अब मैले भने नि कुरा कहाँ रहन्छ भने एकपटक दुईपटक मात्रै गरेर यस्तो कुराहरू पुग्दैन, यो त वर्षैभरि एउटा योजनाबद्ध किसिममा जानुपर्छ नि त। त्यस कारणले उहाँ र हाम्रो चाहिँ एउटा योजनाबद्ध भनौँ न पाँच वर्षको, अब नयाँ चुनाव भइसकेपछि जुन मेयर साहब पाँच वर्षलाई आउनुहुन्छ हो, त्यो कार्य समितिले त्यो मेयर साहबको जुन टिमले पाँच वर्षको यो हामीसँग एउटा सहकार्य गर्दाखेरि रिजल्ट राम्रो हुन्छ, किनभने उहाँले गर्नुपर्ने अब अहिले त पटकै भइरहेको छ होइन, अब रोजगार मेला भयो पटकै भयो, हामीले गऱ्यौँ, केही मान्छेलाई हामीले रोजगार पनि दिएका छौँ, त्यसपछि के त फेरि भ्याकुम त भइहाल्छ हो। त्यस कारणले अलिकति योजनाबद्ध किसिममा जानुपर्छ उहाँहरूसँग, अब हाम्रो प्रदेश सरकारसँग, स्थानीय निकायसँग हामीले धेरै काम सहकार्य।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: हामी सामूहिक रूपमा हामीले एउटा योजनाबद्ध ढङ्गमा काम गर्नै पर्छ, त्यो नै अलिकति खड्क्या हो नि त आजको दिनमा।
1: विनायकसर अब रसुवा बाढीको विपदको कुराकानी पनि गरौँ, एक महिना भइसकेको छ, तपाईँले अफ द रेकर्ड कुराकानी गर्दाखेरि तथ्याङ्क आउने क्रममा छ भन्ने कुरा गर्नुभएको थियो। सर्फेसले हेर्दाखेरि कतिको क्षति भयो होटल व्यवसाय र कस्तो असर पर्यो?
2: अब कुनै पनि प्रकोपमा सबभन्दा एकदमै क्षति बिहोनी भनेको यो पर्यटन क्षेत्र नै हो होइन। अब यसमा यसपालि त अब धेरै ठाउँमा अब बस्ती नै उजाड भएको छ, बस्ती नै बगेको छ। अब एउटा प्रारम्भिक एउटा कार्यदलले काम गरेका छ, हाम्रो अस्ति हाम्रो माननीय पर्यटन मन्त्रीजीलाई त्यो रिपोर्ट पनि हामीले बुझायौँ। त्यो रिपोर्टले चाहिँ के भन्छ भन्दाखेरि झन्डै 52 अरबको क्षति छ। अब यो प्रारम्भिक हो यो होइन, अहिले त किन मान्छेहरू चाहिँ ट्रमामा हुनुहुन्छ, उहाँहरूको परिवार बगिया छ, घर बगिया छ, अब उहाँलाई त्यसलाई कति क्षति भयो भनेर सुन्ने कुरा पनि भएन। हाम्रो यो इस्टिमेट अनुसारको आउँदाखेरि 52 अरब देखिया छ, त्यसमा खास गरिकन बिल्डिङ होटेल बिल्डिङहरू होटेल चाहिँ अब गेस्ट हाउस लजेस टाइपका धेरै छन् होइन। त्यसपछि अब त्यहाँको बाटोघाटो के छ, त्यहाँको ट्रेकिङ ट्रेलहरू बगेका छ होइन, त्यसलाई पनि अप्ठ्यारो पारेको छ, र अनि हाम्रो सम्पदाहरू, हाम्रो पुरातात्विक, हाम्रो सांस्कृतिक, हाम्रो प्राकृतिक सम्पदाहरू जति छ नि त्यो पनि क्षति भएको छ। तिनवटा क्षेत्रमा हेर्दाखेरि झन्डै 52 अरबको क्षति छ। त्यो सरकारमा रिपोर्ट गइसकेका छ, हाम्रो यो प्राधिकरण जुन विपद प्राधिकरणमा त्यो रिपोर्ट पनि गइसकेका छ, त्यसको प्लानिङहरू भइरहेको छ। अब यो जुन कुरा जनधनको क्षति भएको छ त्यसको अब पुनर्निर्माण के गर्छौँ, त्यसलाई अब हामीले कसरी अगाडि बढ्ने भन्ने कुरा योजनाहरूमा पनि हामी काम गरिरहेको छौँ अहिले। त्यस कारणले जे भयो त्यो राम्रो भएको छैन, त्यसले गर्दाखेरि एउटा बाह्य विश्वमा के पनि गयो भने अब फेरि हाम्रो दसैँ तिहारको ठ्याक्कै अगाडि अब सिजन पनि छ अहिले। बाहिर कस्तो मेसेज गएको छ भने नेपाल चाहिँ नि अब धेरै बिग्रिया छ, नेपाल जान हुन्न भन्ने मेसेज पनि बाहिर गएको छ। त्यसमा हामीले चाहिँ त्यो त एउटा क्षेत्रमा मात्रै हो नि, भुटेकोसी, रसुवा, नुवाकोट, धादिङमा मात्रै केही क्षेत्रमा मात्रै हो, अरू नेपाल त नर्मलै छ नि। अब फेरि 3-4 दिनको पानीले पनि केही बिगारेको छ, यसमा चाहिँ नेपाल ठिक छ, नेपाल आउनलाई क्यान्सल गर्नु पर्दैन भन्ने मेसेज चाहिँ हामीले संसारभरि प्रवाह गरिरहेछौँ। यसमा अब आशा गरौँ हामी छिटै नै, योभन्दा अगाडि पनि अब यस्ता प्राकृतिक घटनाहरू बेला बेला भइ पनि रहेछ होइन, जस्तो हामी 72 सालको भूकम्प आएको थियो, त्यसपछि अब कोभिड आयो, त्यो बेला पनि हामीले यसरी नै अगाडि आएको हामीसँग अनुभव छ, क्षमता छ, यसरी हामी अगाडि बढेको छौँ। आशा गरौँ हामीले छिटै नै यसबाट हामी पार पाउन सक्छौँ।
1: विनायक सर, अबको सिजन भनेको आन्तरिक र बाह्य पर्यटक बढ्ने बेला हो नेपालमा, अब विशेष गरी आन्तरिक दसैँ तिहार अब लामो छुट्टी हुन्छ र होटेलहरूमा चहलपहल बढ्छ, र अहिलेको विपदले चाहिँ आउँदै गरेको सिजन भनौँ अथवा दसैँ तिहार ठ्याक्कै भन्नुपर्दाखेरि दसैँ तिहार छठ यो सिजनमा केही असर गर्न सक्छ कि सक्दैन
2: अथवा यथावत अवस्था हुन्छ? अब आन्तरिक पर्यटन त अब हाम्रो नेपालमै बस्ने हामी नेपालीहरू त बुझेकै छौँ होइन, हो त्यो क्षेत्र अब त्यो रसुवा जाने, अब नुवाकोट जाने, धादिङ जाने त्यो बाटोमा केही अवरोधहरू छन्, त्यसलाई बिस्तारै अब हामी सक्दो छिटो सरकार पनि लागि परेको छ, हामी निजी क्षेत्र पनि लागेका छौँ, त्यो क्षेत्र केही गाह्रो अप्ठ्यारो होला, अन्यथा अरू बाह्य अरू अन्यत्र त सबै नर्मलै छ नि। तपाईँले भन्नुभएको अब दसैँ तिहार छठ पछिको जुन मौसम पनि राम्रो हुन्छ, आन्तरिक पर्यटन जुन बढ्ने समय हो त्यसमा मलाई लाग्छ पहिला जस्तो छ त्योभन्दा बढी हुन्छ यसपालि। यसमा सरकारसँग हाम्रो निवेदन पनि के पनि गरिरहेछौँ भने योभन्दा अगाडि सरकारले चाहिँ देश दर्शन कार्यक्रम भनेर जस्तो खास गरिकन निजामती कर्मचारीहरूलाई केही दिनको छुट्टी दिएर घुम्न पठाउने जुन परिपाटी सरकारले घोषणा गरेछ त्यसको नियमित्र केही गाह्रो अप्ठ्यारो होला, अन्यथा अरू बाह्य अरू अन्यत्र त सबै नर्मलै छ नि। तपाईँले भन्नुभएको अब दसैँ तिहार छठ पछिको जुन मौसम पनि राम्रो हुन्छ, आन्तरिक पर्यटन जुन

0: र अन्तर्राष्ट्रिय रूपमा चाहिँ के हुन्छ भने नेपाल धेरै आउने पर्यटकहरू चाहिँ ट्रेकिङको लागि आउने, माउन्टेनियरिङको लागि आउने, अब राफ्टिङको लागि आउने भने एडभेन्चरको लागि साहसिक पर्यटनको लागि धेरै आउनुहुन्छ नि। अब उहाँहरूले साहसिक पर्यटक जुन जसको लागि आउनुहुन्छ नेपाल, उहाँहरू जस्तो यो अहिले भोटेकोसीको जुन बाढी भन्छ त्यो त उहाँहरूलाई नर्मल हो, किन अब हिमाल चढ जाने मान्छे त 50% बाँच्छु 50% मर्छु भनेर आउँछ नि होइन, उसलाई त्यो त्यति आँट लिएर आएको मान्छेहरू हुन्छ भनेको यो चाहिँ उहाँहरूलाई नेपाल आउने आधाभन्दा बढी पर्यटकलाई चाहिँ साहसिक पर्यटकमा आउने भए हुनाले यो कुराहरू उहाँहरू अध्ययन गरेर यो एक्सपेक्ट गरेर आउँछ कि नेपाल जाँदाखेरि मलाई मैले यस्तो यस्तो यस्तो भोग्नुपर्छ, त्यसको लागि ऊ मेन्टली प्रिपेयर भएरै आएको हुन्छ भनेको त्यसलाई अझ हामीले मेसेज चाहिँ दिनैपर्छ राम्रोसँग अझ मेसेज गरेर व्यवस्थापकीय क्षमता बढाएको खण्डमा यसले पनि बिस्तारै हामीले आफ्नो क्रममा आफ्नो लयमा हामी फर्किन्छौँ भन्ने नै हामीले ढुक्क छ।
1: भनेपछि आउँदै गरेको यो जुन चाडपर्व छ यसमा चाहिँ चहल पहल घट्दैन,
0: अब अलिकति मान्छेलाई साइकोलोजिकल मनोवैज्ञानिक त परिहाल्छ, यत्रो आफ्ना दिदी बहिनी दाजुभाइहरू यस्तो यत्रो पर्नु भएको छ होइन, कति त अझ अहिले खोजीमै हामी छौँ अझ पनि कति हराइरहनु भएको छ, त्यो आफ्नो ठाउँमा छ तर जीवन चल्नु त पर्यो नि, अब सधैँ अब एउटै कुरा लिएर बस्ने कुरो पनि भएन, जीवन चल्नै पर्यो, त्यसले गर्दाखेरि प्राकृतिक नियमै हो, त्यस कारणले दसैँ तिहारपछि चाहिँ क्रमिक रूपमा यो अगाडि बढ्छ भन्ने मैले देखाएको छु।
1: सर अघि तपाईँले भन्नुभएको थियो पर्यटन बोर्डले चाहिँ जुन प्रवर्धन गर्नुपर्ने थियो प्रसार गर्नुपर्ने थियो अवस्था अरू ठाउँमा भनौँ प्रभावित क्षेत्र बाहेक अरू ठाउँमा चाहिँ सामान छ आउनुहोस् भनेर भन्नुपर्ने थियो त्यो भएको छैन भन्ने कुरा गर्नुभएको थियो, हामीले हाम्रो तर्फबाट चाहिँ के गरिरहेछौँ?
0: अनि पर्यटन बोर्डले पनि भनेको छ किन हामी सहकारी गर्छौँ भने सरकारसँग त्यो एउटा हामी नेपाल कलिङ नेपाल नाउ भन्ने क्याम्पेन चलाइरहेछौँ होइन, त्यसमा अब देश विदेश हाम्रो एमबिसीहरूले पनि गरिरहेछ तर अझ पनि पुगेका छन् भन्ने मात्रै हो। जस्तो हामीले के गर्नु पर्थ्यो भने अब पर्यटन दिवस मनायो, विश्व पर्यटन दिवस मनायो, त्यसमा चाहिँ अलिक ठूलो रूपमा विदेशीहरूलाई नेपाली त हामीले बुझेकै छौँ नि, विदेशीहरूलाई यो कुराहरू आश्वस्त गर्नु पर्थ्यो नेपाल आउँदाखेरि अब कुनै संकट कुनै गाह्रो अप्ठ्यारो छैन, अब त्यो क्षेत्रमा रसवा क्षेत्रमा छ अन्न छैन भन्ने कुराहरू हामीले त्यो अझ कम हिजो धेरै गर्न सकिएन त्यो एउटा, अनि हाम्रो एम्बेसीहरूलाई इन्भल्भ गर्नुपर्छ यसमा, त्यसरी हामी अगाडि बढेको भए अझ राम्रो हुन्थ्यो। अब टुरिज्म बोर्ड अब आफ्नै उहाँहरूको आन्तरिक नै व्यवस्थापन अझ मिलाउनै पर्ने छ कति कुराहरू होइन, मैले भनिहालेँ बजेटको कुराहरू छ, त्यो मिलाएर अब हामी उहाँसँग सहकार्य गरेर अगाडि बढेका छौँ, अझ योभन्दा प्रभावकारी ढङ्गमा जानुपर्छ। एक महिना अस्ति भदौ 10 गते भएको घटना जस्तो हाम्रो होटल सङ्घले चाहिँ उहाँहरूलाई सम्झेर हामीले केही कार्यक्रमहरू गर्यौँ, हामीले सरकारले के भनेको थियौँ भने जहाँ यो घटना घट्यो रसवामै एउटा एउटा हामीले एउटा जहाँ बढी मान्छेको हताहत भएको छ त्यो ठाउँमा चाहिँ हामीले एउटा एउटा मेमोरियल बनाउनु पर्छ कि, हामीले घोषणा गर्थ्यौँ गर्नुपर्थ्यो एटलिस्ट जो जो त्यहाँ दिवंगत हुनुभएको छ उहाँहरूको नाउँ अङ्कित गरेर हामीले एउटा मेमोरियल बनाइदिएको भए राम्रो स्ट्रङ मेसेज जान्थ्यो, त्यो सरकारले गर्छ हामी पछि लागिरहेछौँ अझ गर्छौँ, त्यो हुन त अब 2 महिना 4 महिना पछि गर्दाखेरि पनि नाउने त होइन तर हिजो गर्दा पनि अझ म रेलेभेन्ट हुन्थ्यो नि। जस्तो हामीले हिजो के भनेको थियौँ भने अब पितृपक्ष हिजोबाट स्वर भएको छ स्वर सरार होइन, अनि फेरि उहाँहरूको एक महिना ठ्याक्कै भएको छ नि, हाम्रो देशमा एक एक महिनामा मासिक गर्ने चलन पनि छ नि, त्यो गर्दा पनि रेलेभेन्ट पनि हुन्थ्यो। अब सानो कार्यक्रम त गऱ्यौँ तर यसलाई त्यो रूपमा गरे भए अझ उहाँहरूको अब उहाँहरूको आफन्तहरू विदेशी पर्यटकहरूको आफन्तहरू जो त्यहाँ हराउनु भयो जो जस्तो दिवंगत भइसक्नु भएको छ उहाँहरू नेपालमा आएर कति यहाँ उहाँहरू यहाँ हेरेर पनि जानुभएको छ उहाँहरूलाई उहाँहरूको पनि साथ सहयोग हामी लिन सक्थ्यौँ कि त्यो यस्तोमा चाहिँ त्यसले राम्रो मेसेज जान्थ्यो। अब ठिक छ इट्स नेभर टु लेट हामी अगाडि प्लान गरेर अगाडि बढ्छौँ यसमा।
1: प्राकृतिक विपत्ति होस् वा आन्दोलनको कुरा किन नहोस् अघिल्लो चोटि भनौँ अघिल्लो वर्षको जेनजी आन्दोलनमा पनि ठूला तारे होटलहरूमा ठूलो क्षति पुग्यो र यसपालिको भोटेकोसी भनौँ अरू क्षेत्रमा भनौँ प्राकृतिक विपद अहिले पनि यो जुन अहिलेको मौसम प्रणालीले जति क्षति भएको छ होटलहरू पनि त्यसमा परेका छन् त्यसको पनि केही समयमा आउला तथ्याङ्क। तपाईँले भन्नुभएको थियो बाहिरी लगानी बढ़िरहेको छ होइन आकर्षित भइरहेका छन् लगानीकर्ताहरू, अब अहिलेको घटनाले उनीहरूलाई केही प्रभाव पार्छ कि पार्दैन त्यो क्षेत्रमा?
0: अनि यस्तो घटनाहरू त संसारमा जहाँ पनि भइरहन्छ प्राकृतिक अब मानव सृजित पनि अब कति ठाउँमा त लडाईँ पनि परिरहन्छ नि हो। अहिले अब संसारले कसो गर्छ भन्दाखेरि यस्तो समस्या हुँदाखेरि हामी त्यसको व्यवस्थापन कति छिटो र कति प्रभावकारी ढङ्गमा गर्छौँ भन्ने नै हेर्ने हो नि त, हामीले त्यसलाई प्रभावकारी ढङ्गमा अब भइसक्यो त होइन, मान्छे दिवंगत भइसक्यो मान्छे हराइसक्यो प्रकृति प्रकोप परिसक्यो, अब त्यसबाट माथि आउनेले त व्यवस्थापकीय पक्ष स्ट्रङ गरेर अगाडि जाने हो भनेको यो

0: एउटा घटना हो होइन, यस्तो घटना नेपालमा पनि धेरैचोटि भइसकेका छ। यसलाई चाहिँ अब यसले भोलिका सम्भावना जुन तत्काल रूपमा देखिया छ नि, मैले फेरि पनि भनिहालेँ, हामी चीन र भारतको विषयमा भा हुनाले पर्यटकीय सम्भावना व्यापक छ। हामी कहाँ चाहिँ जस्तो अब गरमको कुरा गर्नुहुन्छ भने भारतमा 50 डिग्री तापक्रम हुँदाखेरि हामी कहाँ 25 डिग्री हुन्छ, 20 डिग्री हुन्छ नेपालमा, हो त्यो ठाउँ त नेचुरली डेभलप भइहाल्छ नि। भारतीयहरू खर्च गर्न सक्नु, नेपाल उहाँहरूलाई नजिक छ, उहाँहरूको अब सबै कुरा खानापिना संस्कृति धेरै कुरा मिल्ने भए हुनाले नेपाल ल्याउन धेरै सकिन्छ। हामी त के भने कुनै होटेल अथवा रिसोर्ट मात्रै होइन, जुन हाम्रो यो बीचको हाम्रो लोकमार्ग छ नि, हाम्रो पहाडी लोकमार्ग, त्यहाँ चाहिँ मध्य पहाडी लोकमार्गमा जुन टेम्परेचर हुन्छ 20 डिग्री 25 डिग्री हुन्छ एकदम जेठ वैशाखमा पनि, त्यहाँ चाहिँ होटेल रेस्टुरेन्ट मात्रै होटेल रेस्टुरेन्ट रिसोर्ट मात्रै होइन, त्यहाँ हिल स्टेसन जुन इन्डियनहरूले जुन सिमला देहरादुन मसुरी भनेर जुन हिल स्टेसनको जुन परिक्रमा गर्छन् दार्जिलिङ भने जस्तै, त्यस्तो लगानी गर्ने मान्छेहरू हामीसँग हुनुहुन्छ कि, भारतीय मूलका जो दुबईमा बस्नुहुन्छ, त्यो त हामी उहाँहरूलाई आकर्षण गर्नु पर्यो नि त। सरकारी नीति नियम हुनु पर्यो, करका कुराहरू प्रष्ट रूपमा हुनु पर्यो, कति कुरा अल्मलिया पनि हो त्यो त मैले भनिहालेँ। त्यसलाई एउटा मास्टर प्लान, टुरिज्म मास्टर प्लान भइदिएको खण्डमा मैले अब मध्य पहाडी लोकमार्गमा ठूल्ठूला योजना गर्न सकिन्छ, मेगा प्रोजेक्ट जुन खरबमा जाने मेगा प्रोजेक्ट गर्न सकिन्छ। मैले होटल यो साना होटेल रिसोर्टको मात्रै कुरा गरिनँ, अब ठूल्ठूला खरबी खरबमा, अनि नेपाल चाहिँ माउन्ट एभरेस्टको देश त होइन, हामी कहाँ अल्पाइन एक्टिभिटिज एकदम धेरै हुनुपर्ने तर छ त छैन नि। जस्तो अब इटालीमा स्विजरल्यान्डमा अब फ्रान्समा जुन अल्पाइन एक्टिभिटिज स्की नै भन्नुहोस् न, त्यहाँ चाहिँ धनाढ्य एकदम अरबपतिहरूले गर्ने कुराहरू हो नि त, प्राइभेट प्लेन भएको मान्छेहरू, त्यस्तो मान्छे हामी कति ल्याउन सक्छौँ, कति लगानी गरिदिनु पर्यो। त्यो क्षेत्रमा चाहिँ अब युरोपियनहरू खास गरी इटालियन अब जर्मन फ्रेन्च उहाँहरू लगानी स्विसहरू लगानी गर्न इच्छुक हुनुहुन्छ क्या त्यो ठाउँमा, अल्पाइन स्पोर्ट्स डेभलप गर्नलाई, किनभने संसारको सबभन्दा खर्चिलो स्पोर्ट्स हो त्यो अरबपतिहरूले गर्ने, त्यसको त नीति नियम लगानीका कुराहरू हुनु पर्यो नि त। अब त्यसमा चाहिँ हामीले काम गरी सरकारसँग गरिरहेको छौँ, सरकारलाई दोष मात्रै दिएर हुन्न, सरकारलाई पनि अब सहजीकरण त अब गर्ने हामी निजी सदस्य पनि हो। यसरी अगाडि बढेको खण्डमा चाहिँ हामीले धेरै ल्याउन सक्छ। फेरि पनि म भनिहालेँ, त्यस कारणले हाम्रो टुरिज्म मास्टर प्लान, हामी 5 वर्षमा हाम्रो गन्तव्य के भन्ने कुरा प्रष्ट भएको खण्डमा यस्ता कुराहरू हामी धेरै ल्याउन सक्छौँ।
1: सर, अन्तिममा चाहिँ जति पनि युवाहरू हुनुहुन्छ के सन्देश दिनुहुन्छ त्यति मात्रै?
0: युवाहरू यो देशको कर्णधार, भोलि उहाँहरू यो देश उहाँहरूको हो, उहाँहरूले कसरी अगाडि लाने, उहाँहरूले चन्द्रमा पुर्याउने हो कि अब के गर्ने भन्ने कुरोको उहाँहरूको हातमा छ। त्यस कारणले म के भन्छु भने यो देश हाम्रो हो, सम्भावना व्यापक छ, अब त्यसले गर्दाखेरि आफूले सक्ने कुराहरू हामीले गर्नुपर्छ। मैले भनिहालेँ, यो जमानामा चाहिँ सूचनाको युग हो, यो देशमा के हुन सक्छ, यो देशमा के हुन सक्दैन भन्ने कुराहरू हामीले बुझ्नु पर्यो, र यो देशमा हुनेसम्म हामीले गर्न सक्छौँ, किनभने यो देश बनाउने मान्छे अरू कोही पनि होइन, विदेशी आएर केही डोनेसन दिन आउँछ होला, उसको आफ्नो स्वार्थ हुन्छ, स्वार्थ पुरै जस्तो गइहाल्छ। यो देशमा त हामी बस्ने हो भने त हामीले गर्ने हो, हामीले नै अगाडि बढाउने हो। त्यस कारणले उहाँहरूले आफ्नो देश चिनेर आफ्नो जुन क्षमता छ क्षमताको भरपूर उपयोग गरेको खण्डमा हामी पनि कोही भन्दा पछि पर्नेवाला छैनौँ। अहिलेको जुन नयाँ पुस्ताको जुन हामीसँग सरकार छ, सम्माननीय प्रधानमन्त्री बालन शाहले जुन कुरा देखाउनु भएको छ नेतृत्व, हो उहाँबाट अनुकरण गरेर हामीले धेरै गर्न सक्छौँ। त्यसमा हामी उत्साहित छौँ, त्यो उत्साह थपिँदै जाओस्, किन तपाईँहरू युवा पुस्ताहरूले त्यसमा हामीले गरेको होस्टे, अब पछिल्लो पुस्ता गरेको हाम्रो पुस्ताले गरेको होस्टेमा तपाईँहरूले हैसे गर्नु भनेको खण्डमा हामी धेरै अगाडि जान सक्छौँ। र पर्यटन क्षेत्र चाहिँ आर्थिक समृद्धि दिने एउटा मजबुत क्षेत्र हो, यसले देशलाई कायापलट गर्न सक्छ छोटो समयमा।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद मलाई मौका दिनुभएकोमा।
1: उहाँ हुनुहुन्थ्यो होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाह। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-3888 98-0-12-35-8888।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण। सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेराथ बीच भेटवार्ता। स्पेस एक्सको स्टारशीप पहिलो पटक पृथ्वीको कक्षमा। 14 प्रयासमा 26 स्टारलिंक उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो, श्रीलंका सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारेको जनाएको छ। रोशी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण 4 दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध छ। राजमार्गको चौकी डाँडा, घुमाउनी, गिम्दी बेसी, 400 बेसी लगायतका ठाउँमा रोशी खोलाको कटान तथा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी धुलीखेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल तथा काठमाण्डुतर्फ छुट्ने गाड़ी र यात्रु प्रभावित भएका छन्। कान्ति लोकपथ र टीका भैरव चार गरी सड़क खण्डको पहिरो हटाएर सड़क संचालनमा ल्याएको सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। यस्तै धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र चालिसीमा पहिरो पछ्याएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुला हुन 3-4 दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। यस्तै मकवानपुरको हेटौँडा, भैंसे, भीमफेदी, फाखेल, काठमाण्डु सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सड़क खण्डको झारफेडामा खसेको पहिरो हटाई एकतर्फी सञ्चालन गरिएको छ, दुईतर्फी खुलाउन काम भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न ठाउँमा मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुको आवत जावत तथा मालवस्तु ढुवानीमा ठूलो असर परेको छ। गएको बुधबारदेखि अस्ति आइतबारसम्मको वर्षाले धेरैजसो राजमार्ग मार्ग अवरूद्ध भएका हुन्। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ। वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ। कालीगण्डकी करिडोर अन्तर्गत मालडुङ्गा, मेनी, जोमसोम, कोरला सड़क खण्डमा धेरै क्षति भएको छ। यो सड़क खुलाउन अझै 3 दिन लाग्न सक्ने प्रारम्भिक अनुमान छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा पनि क्षति पुगेकोले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल आठ तथा बुर्तीबाङ पातिहाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क सञ्चालनमा आउन पनि अझै केही दिन लाग्नेछ। त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला, राँका तथा बाङ्गे सिमल दही खोला खण्डमा खसेको पहिरो पछ्याउने काम भइरहेको छ। प्रहरी तथा प्रशासनले अवरूद्ध विभिन्न सड़क खुलाउने प्रयास गरिरहेको जनाएका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित क्षेत्रको सड़क अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ। देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि नै र मध्य क्षेत्रमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हिमाली र पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। एकजनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक तारा खोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिदा दुईजना 55 वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका दुईकी 79 वर्षीय
नर्माया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फडिन्द्र परसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको हो। त्यस्तै शनिबार तारा खोलामै एकजनाको ज्यान गएको थियो भने आइतबार तमान खोला गाउँपालिकामा चारजना र निसीखोला गाउँपालिकामा पाँचजनाले ज्यान गुमाएका थिए। तमान खोला गाउँपालिकामा एकजना बेपत्ता छन् र बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फूलकोटले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएर 10 घण्टा राखी परिवारको जिम्मा लगाएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। घरमा सुतिरहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर राखेको विषयमा कानूनको प्रक्रिया पूरा नगरिएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फूलकोटको बैठक हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ। विज्ञप्तिमा हरेक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ। पूर्व प्रधान न्यायाधीश पूर्व न्यायाधीश बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका विभिन्न अंग भएकोले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको ठहर छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जबरालाई शनिबार राति काठमाडौँ महाराजगंजमा रहेको निवासबाट नियन्त्रणमा लिएको थियो। जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको त्यसबेला कार्यालयले प्रतिक्रिया दिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो सरकारले सुशासन र पारदर्शिता डिजिटल रूपान्तरण कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो सरकारले अहिलेसम्म प्रशासनिक सुधार सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रण कानूनी सुधार सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ तर यसबीचमा भोटेकोशीको बाढ़ी हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ यसको व्यवस्थापन पुनर्निर्माण पुनर्स्थापना तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायतका चुनौतीका विषय रहेका छन् प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन सत्तापक्षकै सांसदहरूले पनि सरकारको टीका टिप्पणीसहित खबरदारी गर्दै आएका छन् उनीहरूले सुकुम्बासीको समस्या भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाई बजार भाव नियन्त्रण सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन् हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावको सत्तापक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् त्यस्तै प्रधानमन्त्री न्यूयोर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छन् परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री बिजिथा हेराथबीज आज भेटवार्ता भएको छ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताको क्रममा श्रीलंका समकक्ष हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल गर्नुभएको थियो भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र एकीबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्नुभयो अब विदेशको खबर अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको स्टारशिप रकेटले पहिलो पटक सफलतापूर्वक कक्षीय उडान पूरा गर्दै पृथ्वीको कक्षमा पुगेको छ नेपाली समयअनुसार हिजो बेलुका 6:30 बजे टेक्सासको स्टार बेसबाट 26 स्टार लिंक उपग्रह प्रक्षेपण गरिएको थियो यसको उद्देश्य सुरक्षा कायम राख्दै रकेटको प्रदर्शन सम्बन्धी बढ़ीभन्दा बढ़ी तथ्याङ्क संकलन गर्नु रहेको छ स्टारशिपको परीक्षण उडानको क्रममा 26 नयाँ प्रविधिका स्टार लिंक सेटेलाइट समेत अन्तरिक्षमा पठाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ हिजो टेक्सासको स्टारबेसबाट प्रक्षेपण गरिएको चालकविहीन स्टारशिपको यो 14 परीक्षण उडान हो मिशन झण्डै 10 घण्टा चल्ने तालिका रहे पनि इन्जिनमा समस्या आएपछि अवधि घटाइएको थियो स्टारशिपको 3 मुख्य इन्जिन मध्ये एउटा इन्जिन समय अघि नै बन्द भएको हो त्यसपछि मिशन असफल हुने आशंका भए पनि स्पेस एक्सका इन्जिनियरहरूले अन्य इन्जिन प्रयोग गरेर स्टारशिपलाई कक्षमा पुर्याउन सफल भएका खबरमा उल्लेख छ यो उडानमा पहिलो पटक स्टारलिंकका 26 उपग्रह पनि अन्तरिक्षमा पठाइएको हो स्टारशिपसँगै प्रक्षेपण गरिएको सुपर हेवी बुस्टर भन्ने छुट्टिएपछि मेक्सिको खाड़ीमा नियन्त्रित रूपमा अवतरण गरिएको थियो यद्यपि अवतरणको क्रममा बुस्टरका केही इन्जिनले काम गर्न छाडेको स्पेस एक्सले जनाएको छ स्पेस एक्सले स्टारशिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यानका रूपमा विकास गरिरहेको छ कम्पनीले यसलाई नियमित सेवामा प्रयोग गर्ने लक्ष्य राखेको छ अब खेल खबर 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ जापानमा भइरहेको प्रतियोगिताको नायोगाको कोरोगी स्पोर्ट्स पार्कमा नेपाल र श्रीलंका बीचको खेल टस पनि हुन नपाई रद्द भएको हो खेल नभए उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो टी20 विश्व वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छ त्यसअनुसार श्रीलंका सेमी फाइनलमा पुग्यो। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भए। यसअघि सन् 2010, 2014 र 2022 एसियन खेलकुदमा पनि नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको थियो। चारवञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जवारालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण, सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा, परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेराथबीच भेटवार्ता। स्पेस एक्सको स्टारशिप पहिलो पटक पृथ्वीको कक्षमा, 14 प्रयासमा 26 स्टारलिंक उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो, श्रीलंका सेमी फाइनलमा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: पूर्वको मेची।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: खुशीको कनेक्सन
10: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड, मज्जाको लगानी गर्ने अवसर।
11: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
10: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
11: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
10: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
11: थप जानकारीको लागि 98514-03-31 वा 97-685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
10: अवसर सँगै अघि बढ्दै
11: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
12: साली नदीको शिर,
11: मणि चूडको काख,
12: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
12: भीडभाडबाट टाढा,
11: सहरबाट नजिकै,
12: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जाङ भित्रका खबरमा तपाईलाई स्वागत छ। एक हप्तासम्म मनाइने इन्द्रजात्रा पर्व आज राति बसन्तपुरमा एसी ढालिएसँगै सकिनेछ। आज राति 9:25 सायदमा एसी अर्थात इन्द्रध्वज ढालेपछि इन्द्रजात्रा सकिन्छ। गएको 7 बिहान 7:40 सायदमा इन्द्रध्वज उत्थान गर्दै इन्द्रजात्रा पर्व शुरू गरिएको थियो। बसन्तपुरसँगै काठमाडौँ उपत्यकाको नेवार समुदायको बस्ती रहेका विभिन्न शहरमा 7 नै ठडाएका एसी पनि आजै ढालेर उत्सवका रूपमा इन्द्रजात्रा समापन गरिँदैछ। आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मझी पालाखे, हलचोकको आकाश भैरव, किलागलको पुलुकिसी, देवी नाच, महाकाली नाच, आकाश भैरव, समय बजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति नाच जस्ता धार्मिक गतिविधि पनि समापन हुनेछन्। यसैबीच इन्द्रजात्राको अन्तिम दिन आज नानीचा याको दिन महिलाले रथ तान्दैछन्। आज महिलाहरूले जीवित देवी कुमारी, गणेश र भैरवको रथ तानेर नानीचा यात्रा मनाउन लागि हो। कुमारी जात्राको अन्तिम दिन बसन्तपुर हनुमान ढोकाको कुमारी घरदेखि नरदेवी हुँदै इन्द्रचोक लगायतका ठाउँमा कुमारीको रथ महिलाहरूले मात्र तान्न लागेका हुन्। चाडपर्वको बेला यात्रुको सुरक्षा, गाड़ी दुर्घटना नियन्त्रण तथा यात्रुलाई हुने ठगी जस्ता क्रियाकलाप रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ। चाडपर्वको समयमा अनधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएको भन्दा धेरै भाड़ा लिने, सीट क्षमता भन्दा धेरै टिकट बिक्री तथा एउटै सीटका लागि पनि धेरै टिकट बिक्री गर्ने जस्ता घटना हुन सक्ने भएकाले त्यसको नियमन र नियन्त्रणका लागि अभियान सञ्चालन गर्न लागेको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार बस पार्क, चाबैल, कोटेश्वर, चापागाउँ, बोल्खो, पुलचोक, ढुङ्गा, कलंकी, भीमडुङ्गा, साँखु लगायतका मुख्य ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी विशेष अभियान सञ्चालन गरिनेछ। अभियान अन्तर्गत गाड़ीको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ भने लामो दूरीका गाड़ीमा अनिवार्य दुईजना चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई पनि कड़ाईका साथ कार्यान्वयन गरिने भएको छ। चाडपर्वको समयमा मठ मन्दिरमा दर्शनार्थीको भीड़ बढ़ने भएकोले मन्दिर क्षेत्रमा पार्किङ व्यवस्थापन सहित विभिन्न काम हुने ट्राफिक प्रहरीले जनाएको छ। बिहान 9 राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, काठमाडौँ उपत्यका सहित देशभरको मौसम खुल्यो, बसन्तपुरमा आज राति यासी ढालिएसँगै यस वर्षको इन्द्रजात्रा सकिने, नानी चायाको दिन महिलाले रथ तान्दै र ट्राफिक प्रहरीले चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: सड़क सुरक्षा जीवन रक्षा
2: ओ गुरुजी पैदल यात्रीलाई किन पेल्नुहुन्छ तपाईँ त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त
1: सिप्रदी तथा टाटा मोटर्स को सहकार्य
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केवल पांच दशक देखि।
1: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

जबसम्म शब्दहरू छन् तिमीलाई मन नपरे पनि म लेखिरहनेछु।

0: खोज्यो भने जुनमा पनि त दाग भेटिन्छ माया। यहाँ मान्छेहरू देउतासँग त गुनासो गर्छन्, म त कुनै हो र।
1: अर्को इज्जत कहाँबाट आउँछ?
2: बाथरूमबाट।
3: यसको पावर जेल टेक्नोलोजीले राख्छ बाथरूम बास नदार पुरै 30 दिनसम्म। रुमले बोल्न सक्ने भए गोदरेज एयर नै माग्थे।

कपाल छरेर हैरान हुनुहुन्छ? अब अपनाउनुहोस् नयाँ तरिका, प्राकृतिक रोजमेरी र कोकोनट मिल्कको गुणले भरिपूर्ण नयाँ प्यारासुट नेचुरली शैम्पू विथ रोजमेरी प्रयोग गर्नुहोस्। अब कपाल झर्ने समस्या 93% सम्म कम।

अनुसार वितरण गरिएका पुर्सामा आवास र कृषि दुवै प्रयोजनका लागि रहेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारी नीति अनुसार लाल पुर्सा वितरण कार्यलाई तीव्रता दिएको समितिले जनाएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। समीक्षा विदा हुन्छ। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: आमा, म पनि तपाईँसँग घटना गर्छु नि।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.5
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
0: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: निष्पक्ष सक्रियता को अभ्यास
1: 99.4 रेडियो था संचार स्टूडियो टाइम
0: इट्स 3 पीएम हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाह संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: केही दिनको वर्षाले अधिवेशन प्रभावित हुँदा कांग्रेसको महाधिवेशन दुई दिन पर सर्यो। दीपक मनाङे देउवा समूहमा प्रवेश।
0: प्रतिनिधि सभाबाट केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक स्वीकृत, समितिमा छलफल हुने।
1: चार दिनदेखि ठप्प बीपी राजमार्ग पुनः संचालन। कान्ति लोकपथ एकतर्फी खुल्यो। झुलुङ्गे पुल भत्किएपछि मनाकामना क्षेत्रका बासिन्दालाई समस्या।
0: अमेरिका इरान सम्झौतामा मतभेद कायमै, युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र।
1: र फिफा सदस्य राष्ट्रलाई थप रकम बाँड्न अध्यक्ष इन्फान्टिनो तयार।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकबाट केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 स्वीकृत भएको छ। सैद्धान्तिक छलफल पश्चात सर्वसम्मतबाट स्वीकृत भएको सो विधेयकमाथि अब संशोधन पेश भई सम्बन्धित समितिमा छलफल हुनेछ। यसअघिको अध्यादेशबाट संशोधन गरिएका केही नेपाल ऐनका केही व्यवस्थाहरू निष्क्रिय भएकाले सरकारले केही नेपाल ऐनको व्यवस्था जोगाउने विधेयक ल्याएको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद सुशीला ढकाल आचार्यले विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानूनी स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद साजिदा खातुन सिद्दिकीले पुनर्जीवित गरिने सबै व्यवस्था संविधानसँग बाँझी नभजिएको विषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो। कानून कार्यान्वयन निकाय र समय सीमा बारे पनि स्पष्ट हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। सांसद अप्सना बानुले त्यस विधेयकले प्रशासनलाई अन्यलबाट बचाउने सुनिश्चितता हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद ए सुधा कुमारी बरालले अध्यादेशबाट शासन सञ्चालन गर्ने शैलीबाट माथि उठ्न सरकारलाई आग्रह गर्नुभयो। विधेयकमाथिको छलफलमा सांसद आर्यन राई, डाक्टर ललिता कुमारी टुका भत्रा हमाल, डाक्टर पुष्पराज कडेल, बलवती शर्मा, पार्वती बिक, गुरूप्रसाद पराल, गंगादेवी श्रेष्ठले छलफलमा भाग लिनुभएको थियो। छलफलमा उठेका विषयको जवाफ दिँदै मन्त्री गौतमले अध्यादेश निष्क्रिय भएका केही नेपाल ऐनलाई दफा पुनः जगाउने नीतिगत निर्णय बमोजिम सरकारले विधेयक पेश गरेको जानकारी गराउनुभयो।
1: मन्त्री परिषदको बैठक आज बस्दैछ। बैठक केही बेरमा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बैठकमा मुलुकका विभिन्न भागमा भएका पछिल्ला विपदका घटना लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
0: देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण तल्ला तहका अधिवेशनहरू प्रभावित भएपछि नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा दुई दिनपछि धकेलिएको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार अविरल वर्षाले प्रदेशसभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू समयमै सम्पन्न हुन नसकेकाले महाधिवेशन दुई दिन पर सारिएको हो। नयाँ कार्यतालिका अनुसार अब महाधिवेशनको उद्घाटन असोज 18 गते हुनेछ। यसअघि असोज 16-देखि 19-सम्म सञ्चालन गर्ने तय गरिएको महाधिवेशन काठमाण्डुको खुला मञ्चमै आयोजना हुने कंग्रेसले जनाएको छ।
1: महाधिवेशनको सरगर्मी बढ़िरहेका बेला गण्डकी प्रदेशका पूर्व मन्त्री तथा पूर्व सांसद राजदीप गुरूङ दीपक मनाङी कांग्रेसको इतर पक्षमा प्रवेश गर्नुभएको छ। आज आयोजित कार्यक्रममा पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशन तयारी समितिका संयोजक एवं पार्टीका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले मनाङीलाई पार्टीमा औपचारिक रूपमा प्रवेश गराउनु भएको हो। पार्टी प्रवेश लगत्तै उहाँलाई 15 महाधिवेशनका लागि मनाङ जिल्ला आयोजक समितिको संयोजकको जिम्मेवारी समेत सुम्पिएको छ।
0: प्रविधि मैत्री पूर्वाधार शैक्षिक रूपान्तरण र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकता दिँदै पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 2 अर्ब रूपियाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको 43 सभाले रजिस्ट्रार प्राध्यापक डाक्टर पन्ना बहादुर थापाद्वारा प्रस्तुत 1,69,16,97,000 आय व्यय विवरण नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो। विश्वविद्यालयले कृत्रिम बुद्धिमत्ता डाटा साइन्स साइबर सेक्युरिटी र चिकित्सा शास्त्रतर्फ विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ। शिक्षा मन्त्री पोखरेलले पारित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना र समयसीमा निर्धारण गर्न निर्देशन दिनुभएको छ।
1: अविरल वर्षा र बाढ़ी पहिरोका कारण 4 दिनदेखि ठप्प बनेका बीपी राजमार्ग र कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा आएका छन्। बाढ़ीले क्षति पुर्याएका स्थानमा अस्थायी डाइभर्सन निर्माण र पहिरो पन्छाएसँगै बीपी राजमार्गमा आजदेखि यातायात आवागमन सुचारू शुरू गराइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। रोशीखोलाको बहाव उच्च रहेकाले चौकी डाँडा क्षेत्रमा खानेपानी पम्प हाउसको भित्री ट्र्याक खोलेर सवारी साधन पठाइएको छ। यस्तै काठमाण्डौ र हेटौडा जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाइएपछि आजैदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। दुवै राजमार्गका जोखिमयुक्त खण्डमा हाल एकतर्फी रूपमा गाड़ी चालिएको यात्रा गर्दा उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्। सड़कलाई छिट्टै पूर्ण रूपमा दुईतर्फी खुलाउने गरी मरमतको काम भइरहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पजको नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बारीले मनोकामना केबलकारको तल्लो स्टेशन चेरेस र सिलिङटार जोड्ने झुलुङ्गे पुल क्षतिग्रस्त बनाएपछि गोर्खाको शहीद लखन गाउँपालिका 350 भन्दा बढ़ी घरधुरीको जनजीवन प्रभावित बनेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले पुलमा क्षति पुर्याएपछि सिलिङटार केवर पानी र मनोकामना हटियाका बासिन्दासँगै तीर्थयात्री प्रत्यक्ष मर्कामा परेका छन्। वडाध्यक्ष दीपक पाण्डेका अनुसार पुल भत्किँदा मुगलिन र कोरिन्टार पढ़न जाने 50 भन्दा बढ़ी विद्यार्थी, कृषि उपज बजारसम्म लैजाने किसान तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने स्थानीयको आवत जावत ठप्प भएको छ।
0: नेपालका लागि आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाई भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र हितका विषयमा छलफल भएको छ। सो अवसरमा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई दिँदै नेपाल भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन उहाँले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीचको द्वन्द अन्त्य गर्दै होर्मुज जलमार्ग पुनः खोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास तीव्र पारेका छन्। प्रस्तावित योजना अनुसार पहिलो चरणमा होर्मुज जलमार्ग खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख विषयमा मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तीन क्षेत्रीय तथा दुई अमेरिकी अधिकारीका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेका छन्। छलफलमा रहेको मस्यौदा अनुसार इरानले ओमानसँग छुट्टै समझदारी गरी होर्मुज जलमार्ग पुनः खोल्ने र व्यापारिक जहाजको आवागमन अस्थायी रूपमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यसअघि जलमार्ग सुरक्षित रूपमा व्यापारिक जहाज सञ्चालन गराउने प्रयास असफल भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र जलमार्ग खोल्नुपर्ने प्रस्ताव अघि सारे पनि इरानले त्यसलाई अस्वीकार गरेको थियो। इरानले अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने तथा तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छूट दिनुपर्ने शर्त राखेको छ।
0: अब खेल समाचार। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले करिब 4.4 अर्ब पाउण्डको नगद सञ्चितबाट सदस्य राष्ट्रलाई थप रकम उपलब्ध गराउन सकिने संकेत गरेका छन्। संचार माध्यमले प्राप्त गरेको एक पत्रमा इन्फान्टिनोले फिफाका 6 वटा महादेशीय महासंघलाई जिम्मेवारीपूर्वक वितरण गर्न सकिने अधिकतम अतिरिक्त रकम उपलब्ध गराउने पक्षमा आफू रहेको बताएका छन्। फिफाको फिफा फरवर्ड इन्टरप्राइजेज एफएफई योजना असफल भएपछि इन्फान्टिनोमाथि दबाव बढ़िरहेको बेला उनको यस्तो धारणा आएको हो। युरोपेली फुटबल महासंघ र उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रको महासंघ कानकाकाफले फिफाका 211 सदस्यलाई संचित रकमबाट प्रतिराष्ट्र 1 करोड़ अमेरिकी डलर उपलब्ध गराउन माग गरेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: एक दिनको वर्षाले अधिवेशन प्रभावित हुँदा कांग्रेसको महाधिवेशन 2 दिन पर सर्यो। दीपक मनाङे देउवा समूहमा प्रवेश।
0: प्रतिनिधि सभाबाट केही नेपाल एनको व्यवस्था जगाउने विधेयक स्वीकृत, समितिमा छलफल हुने।
1: 4 दिनदेखि ठप्प बीपी राजमार्ग पुनः सञ्चालन, कान्ति लोकपत एकतर्फी खुल्यो। झोलुङ्गी पुल भत्किएपछि मनोकामना क्षेत्रका बासिन्दालाई समस्या।
0: अमेरिका इरान सम्झौतामा मतभेद कायमै, युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र।
1: र फिफा सदस्य राष्ट्रलाई थप रकम बाँड्न अध्यक्ष इन्फान्टिनो तयार।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी सुख्यो रातले फाउ

स्थानीय समाधान सजिलो लाग्न सक्छ, तर जब तपाईँको व्यवसाय अप टाइममा चल्छ, सानो सम्झौता पनि ठूलो समस्यामा बदलिन सक्छ। टाटा अधिकृत सेवा टच पोइन्ट रोज्नुहोस्, जहाँ छ बलियो र व्यापक नेटवर्क, टाटा जेन्युइन पार्ट्स र प्रशिक्षित विशेषज्ञ र सेवा योजनाहरू जसले जोखिम घटाउँछ र खर्च नियन्त्रणमा राख्छ। किनकि जब सबै कुरा तपाईँको ट्रकमा निर्भर हुन्छ, जेन्युइन हेरचाहले मात्र साँचो निश्चिन्तता दिन्छ। यही फरक हामी प्रदान गर्छौं, फरक नै जेन्युइन हो।

सुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी छु क्यो रातले भगाउँछ

दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ भन्ने लाग्यो। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

Thank you.

0: तपाईँको तिस दिनको दुधको पैसा
1: गाउँको महिना त बत्तिसको थियो होइन मामु
0: के खुवाउनुहुन्छ उसलाई
2: त्यो नदिन्छु हर्लिक्स अब हर्लिक्समा छ सफाइस न्युट्रिएन्ट्स जस्तै प्रोटिन भिटामिन डी र फोलिक एसिड जसले शारीरिक विकास र दिमाग तेजिलो बनाउन मदत गर्छ

कपाल छरेर हैरान हुनुहुन्छ? अब अप्नाउनुहोस् नयाँ तरिका, प्राकृतिक रोजमेरी र कोकोनट मिल्कको गुणले परिपूर्ण नयाँ प्यारासुट नेचुरल स्याम्पू विथ रोजमेरी प्रयोग गर्नुहोस्। अब कपाल झर्ने समस्या 93% सम्म कम।

दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छन्, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। सरकारले निजामती सेवा सम्बन्धी ऐन संसदमा दर्ता गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सामाजिक निजामती सेवा सम्बन्धी ऐन संसदमा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले इन्जिनियरिङ सेवा प्राविधिक सचिवमा जगदेश्वर कर्माचार्यलाई बढ़ुवा गर्ने निर्णय पनि गरेको छ। कर्माचार्यलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले गिरफ्तार नभएर सुरक्षा प्रदान गरेको सरकारले बताएको छ। प्रवक्ता पोखरेलले राणालाई सुरक्षा थ्रेटका कारण प्रहरी कार्यालय लगिएको बताउनु भएको हो। सुरक्षा थ्रेट बारे उहाँको परिवारबाटै दिइएको निवेदन सार्वजनिक भइसकेको बताउँदै पोखरेलले गिरफ्तार नगरिएको जिकिर गर्नुभयो। राणालाई जेएनजी समूहबाट नभएर अज्ञात समूहबाट थ्रेट रहेको उहाँको भनाई थियो। नेपाल राष्ट्रिय शिक्षक संगठनले चालू आर्थिक वर्षको बजेट मार्फत ल्याइएको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीमाथि गरिएको विभेद तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ। संगठनका अध्यक्ष हंसबहादुर शाही र महासचिव प्रकाश खनालद्वारा जारी विज्ञप्तीमा स्थायी र अस्थायी दुवै थरी शिक्षक कर्मचारीले एउटै कक्षा कोठामा समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेकाले सेवा सुविधा र भत्तामा विभेद गरिनु अन्यायपूर्ण भएको उल्लेख छ। संगठनले राहत करार साबिक उच्च मावि बाल विकास विद्यालय कर्मचारी र नर्स सहित सबै प्रकृतिका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेको छ। साथै पटक पटक करार नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था अन्त्य गर्दै अस्थायी शिक्षक कर्मचारी को सेवा निरन्तरता सामाजिक सुरक्षा र पेशागत सम्मान सुनिश्चित हुने गरी दीर्घकालीन नीति निर्माण गर्न समेत संगठनले सरकारको ध्यान आकर्षण गराएको छ। आगामी असोज 17 गतेदेखि 3 दिनसम्म मुलुकभर भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको खबर पूर्ण रूपमा भ्रामक र असत्य रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष सूचना जारी गर्दै महाशाखाबाट त्यस्तो कुनै पनि पूर्वानुमान जारी नभएको र हाल मौसमी गतिविधिमा खासै फेरबदल नपाइएको जनाएको छ। असोज 17 गतेदेखि वर्षालाई लिएर सर्वसाधारणबाट अत्याधिक सोधपूछ भएपछि विभागले ध्यान आकर्षण भएको जनाउँदै अनर्गल र भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ। भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढ़ीबाट पीड़ित भएका बीमितहरूलाई सहज र छिटो बीमा दावी भुक्तानी दिन नेपाल बीमा प्राधिकरणले नयाँ कार्यविधि लागू गरेको छ। प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 स्वीकृत गर्दै रसुवा नुवाकोट धादिङ र चितवन लगायतका जिल्लामा क्षति पुगेका सम्पत्ति सवारी साधन तथा हाइड्रो पावर परियोजना हरूको दावी फर्स्योट प्रक्रियालाई सरल र पारदर्शी बनाएको हो। यो कार्यविधि भदौ 10 गतेको बाढ़ी अघि नै जारी भई जोखिम वहनमा रहेका बीमा लेखहरूमा मात्र लागू हुनेछ। प्राधिकरणका प्रवक्ता पूजन ढुंगेल अधिकारीले जारी गर्नुभएको विज्ञप्ति अनुसार सम्पूर्ण बीमा कम्पनीलाई यस कार्यविधिको पूर्ण पालना गर्दै प्रभावित बीमितहरूलाई प्राथमिकताका साथ रकम उपलब्ध गराउन भनिएको छ। र महोत्तरीमा वर्षौंदेखि भूमि अधिकारबाट वंचित 28,000 बढ़ी भूमिहीन तथा अव्यवस्थित बसोबासीले लाल पूर्जा प्राप्तिका लागि निवेदन दिएका छन्। भूमि समस्या समाधान समिति महोत्तरीका अनुसार जिल्लाभरबाट प्राप्त 28,435 आवेदन मध्ये प्रणालीमा प्रविष्ट भइसकेका 28,227 आवेदनमाथि छानबिन तथा सहजीकरणको काम भइरहेको छ, जसमा सबैभन्दा बढ़ी 16,239 आवेदन भूमिहीन दलित र सुकुम्बासीका रहेका छन् भने 11,691 आवेदन अव्यवस्थित बसोबासीका छन्। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।

0: California. Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी
1: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
2: सुरक्षा थ्रेटका कारण पूर्व प्रधान न्यायाधीश राणालाई प्रहरी कार्यालय लैजानु परेको सरकारको दावी, संघीय निजामती ऐन सम्बन्धी विधेयक संसदमा लैजाने मन्त्री परिषदको निर्णय, सरकारले 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने,
1: चार दिनको अविरल वर्षाले 27 जनाको ज्यान लियो, 1082 परिवार प्रभावित, हिमलुङ हिम पहिरोमा हराएकाको खोजी कार्य अस्थायी रूपमा स्थगित, विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेद्वारी,
2: दुई दिन पर सर्यो कंग्रेसको महाधिवेशन, महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे हुने, दीपक मनाङी कंग्रेस देउबा समूहमा प्रवेश, पार्टीभित्र अराजकता र अनुशासनहीनता नसल्ने ओलीको चेतावनी,
1: फकल्याण्ड टापुमा संचालन भइरहेको तेल परियोजना नरोके, बेलायत विरूद्ध कानूनी कदम चाल्ने अर्जेन्टिनाको चेतावनी, युएईद्वारा इजरायली प्रधानमन्त्री नेतन्याहुको गोप्य भ्रमणको पुष्टि, म्यानमार सेनाको हवाई आक्रमण, राखाइनमा 49 जनाको मृत्यु,
2: र मौसमले साथ नदिँदा खेल्नै नपाई एसियन गेम्स पुरूष क्रिकेटको प्रतिस्पर्धाबाट नेपाल बाहिरियो, श्रीलंका सेमी फाइनलमा, टेनिसको पुरूष डबल्समा नेपालका प्रदीप खड्का र अभिषेक बास्तोलाको जोड़ी दोस्रो चरणमै रोकियो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: cashbacks and gifts.
1: Yes, start for Bama, TCL Ghar Bhi Chaunu Hoos. Ra Paunu Hoos, Ru 1,42,500 Sammako cashback. Ra Upahar Haru, 85 Ra 98 Inch TV Ma TCL Soundbar. Freeze Ma CC Induction Cooktop. Washing Machine Ma 6 Kilo Surface and Matic. AC Ma Free Installation. Ra 0% EMI Nagrikta Bhaye Pugcha. Shart Haru Lagu Hune Chhan. Global Number 1 Google TV Brand. TCL TV Electronics.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट सरकारले संघीय निजामती ऐन सम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ मन्त्री परिषदको आजको बैठकले विधेयक संसदमा लैजान भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ मन्त्री परिषदका निर्णयबारे जानकारी दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल भन्नुभएको छ संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्ने लगायतका अन्य निर्णयहरू पनि आजको

0: मन्त्री परिषद बैठकले गरेको छ।
1: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ, अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने, त्यसपछि कृषि वन तथा पर्यावरण मन्त्रालयबाट छ, पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर पथलैया सड़क खण्ड, गर्जाङ खोला स्थान जलविद्युत आयोजना, बलफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने, कृषि वन तथा पर्यावरण मन्त्रालयबाटै अर्को पशु बाछाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, अर्को भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट छ, संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय सदन समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, अर्को महिला बालबालिका मन्त्रालयबाट अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजप्रतांगित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री आवास श्रेष्ठ कर्णलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको राजप्रतांगित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्मचारीलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने भन्ने आजको निर्णय रहेको छ।
0: यसै गरी पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेर राणालाई प्रहरीले गिरफ्तार नभएर सुरक्षा प्रदान गरेको पनि सरकारले दावी गरेको छ। मन्त्री परिषदपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले यस्तो बताउनु भएको हो, उहाँलाई सुरक्षा थ्रेटका कारण प्रहरी कार्यालयमा लगिएको हो। सुरक्षा थ्रेटबारे उहाँको परिवारबाटै निवेदन सार्वजनिक भइसकेको छ। उहाँलाई गिरफ्तार गरिएको होइन प्रवक्ताको दावी छ।
1: सबैजनाको पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो। त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। होइन, यस्तो छ, शुरूमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट होइन जेन्जीले भन्ने होइन, त्यो होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन। त्यो मीडियामा आएको कुरा हो, जेन्जीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा। उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन, त्यो त्यसको प्रहरीले अनुसन्धान गर्दैछ।
2: असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण देशभर 27 जनाको मृत्यु भएको छ। बाढ़ी तथा पहिरोमा परि उनीहरूको मृत्यु भएको हो। 4 दिनको अवधिमा रेकर्ड भएका 542 घटनामा 4 जना बेपत्ता भएका छन्। बाढ़ी तथा पहिरोमा परि 8 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 8 देखि 11 गतेको भारी वर्षाको स्थिति प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा उक्त अवधिमा 304 पहिरो, 87 बाढ़ी र 151 भारी वर्षाका घटना रेकर्ड भएको उल्लेख छ। पहिरोका घटनामा 20, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। अविरल वर्षाले 1082 परिवार प्रभावित भएका छन्। बाढ़ी तथा पहिरोले 142 घरमा आंशिक र 227 घरमा पूर्ण क्षति गरेको छ। बाढ़ी र पहिरोका कारण 10 पुल प्रभावित भएका छन्। बाढ़ी तथा पहिरोले 31 गोठमा क्षति पुर्याउँदा 114 चौपायाको मृत्यु भएको छ।
0: इमलुङ हिम पहिरोमा हराएकाको खोजी कार्य अस्थायी रूपमा स्थगित भएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनका अनुसार हिम पहिरोमा अझै 12 जना कुक स्टाफ हराइरहेका छन्। अहिलेसम्म 4 जनाको शव भेटिएको छ। हिम पहिरो लगत्तै एसोसिएशनको नेतृत्वमा अनुभवी उद्धार टोली खोज तथा उद्धारमा खटिएको थियो। हिमलुङ आधार शिविरमा गएको विशाल हिम पहिरो पहिरोका कारण आधार शिविर 14 फीटसम्म बाक्लो हिउँले ढाकिएको समेत एसोसिएशनले जनाएको छ। मिङमाजी नेतृत्वमा 8 जनाको उद्धार टोलीले कठिन परिस्थितिमा समेत साहसिक खोज तथा उद्धारको काम गरेको थियो, तर अब हिमलुङ हिमपहिरोमा जीवित उद्धारको सम्भावना नभएपछि टोलीले उद्धारको काम रोकेको छ। एसोसिएशनका अनुसार हिउँ र हिमालको अवस्था हेरी पुनः उत्खननको काम गरिने समेत एसोसिएशनले जनाएको छ। यता हुम्लामा असोज 9 देखि 11 गतिसम्म भएको हिमपातका कारण अवरूद्ध सिमकोट हिल्सा सड़कमा जमेको हिउँ हटाउन आजदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। हिमपात रोकिएपछि सड़क खुलाउने प्रयास थालिएको छ। हिमपातका कारण सिमकोट हिल्सा सड़कका विभिन्न स्थानमा बाक्लो हिउँ जमेको छ। हिउँका कारण सड़कमा यातायात सञ्चालन हुन नसकेपछि सुरक्षाकर्मी परिचालन गरी बाटो खुलाउने काम शुरू गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायक उपरीक्षक डीएसपी शंकर खड्काका अनुसार हिमपात रोकिएपछि सड़कमा जमेको हिउँ हटाउन सुरक्षाकर्मी परिचालन गरिएको हो। सिमकोट हिल्सा सड़क हुम्लाको उत्तरी क्षेत्रलाई जिल्ला सदरमुकाम सिमकोटसँग जोड्ने प्रमुख सड़क हो। सड़क अवरूद्ध हुँदा उत्तरी हुम्लाका स्थानीयवासी तथा यात्रुको आवतजावत प्रभावित भएको छ।
2: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकोशी त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा संसदीय दलका उपनेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। संसद सचिवालयका अनुसार सभापति पदका लागि पराजुलीको मात्रै उम्मेद्वारी परेको हो। भोलि हुने निर्वाचनका लागि पराजुलीको प्रस्तावकमा मोहन आचार्य रहनु भएको छ भने निशा डाँगी, पुष्पराज कणेल लगायत सांसद समर्थक हुनुहुन्छ। भोटेकोशी त्रिशूली क्षेत्रमा आएको बाढ़ी तथा विपदका साथै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायका विषयमा अध्ययन तथा आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्न लागि हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग विदाई भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा राजदूत श्रीवास्तवसँग विदाई भेट गर्नुभएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकामा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गर्नुभयो। पछिल्लो पटक रसुवा बाढ़ी लगायतका विपदमा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद ज्ञापन गर्नुभयो। साथै नेपाल भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले भूमिका खेलेको प्रति धन्यवाद ज्ञापन प्रधानमन्त्रीले गर्नुभएको छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मंचमा हुने भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार वडा, गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू भइरहेका छन्। देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको विज्ञप्तिमा उल्लेख छ। निर्वाचन समिति तथा पार्टीका तहगत कार्य समितिबाट प्राप्त जानकारीका आधारमा यस्तो अवस्था रहे पनि उद्घाटन समारोह भने निर्धारित मितिमै गर्ने कांग्रेसले जनाएको छ। यसअघि असोज 16 गते महाधिवेशनको उद्घाटन गर्ने तयारी थियो।
0: गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरूङ, दीपक मनाङी नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गर्नुभएको छ। उहाँ आज कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गर्नुभएको हो। इतर समूहको 15 केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशांक कोइरालाले मनाङीलाई पार्टी प्रवेश गराएको कोइरालाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँलाई इतर समूहले महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी पनि दिएका छन्।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ। भोलिदेखि लागू हुने गरी पाण्डेले राजीनामा दिनुभएको हो। नियमित अवकाशका लागि करिब 1.5 वर्ष सेवा अवधि बाँकी रहेको अवस्थामा पाण्डेले राजीनामा दिनुभएको हो। उहाँले राजीनामा दिनुको अन्य कुनै कारण नरहेको बताउनु भएको छ।
3: धेरै लामो अवधि जागिर खाइयो, अब चाहिँ यसो एकदम स्वतन्त्र नागरिक भएर चाहिँ बसौँ भन्ने पनि हो, अरू केही भएन।
2: कतैबाट दबाव प्रभाव त्यस्तो
3: होइन, कतै केही छैन, केही दबाव अख्तियारमा त त्यस्तो दबाव भन्ने नै छैन नि। यो झन्
2: कामको बोझले पनि हुन सक्छ कि
3: होइन, कामको बोझ पनि होइन, केही पनि होइन, अरू कुनै पनि रिजन छैन, केवल चाहिँ अब त्यो धेरै लामो अवधि जागिर खाएपछि ऊ गरौँ भन्ने मात्रै हो, कतै कुनै पनि रिजन छैन।
2: संघीय निजामती सेवा विधेयकमा प्रस्तावित 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरसँग सम्बन्धित व्यवस्थापछि सेवा अवधि बाँकी छँदै सचिव सहसचिव लगायत उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढ़ेको छ। पछिल्लो समय विभिन्न तहका 538 निजामती कर्मचारीले राजीनामा दिएका छन्, जसमा ती मध्ये 3 सचिव र 25 बढ़ी सहसचिव समेत छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्. फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क. एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी. गोदरेजसँग भनेदेखि वाउ.
1: ए भतिस, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका. माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा. माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका. राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि.
2: हामीले राजा च्याउ त्यसै भनेको हो र.
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसी एग्रोटेकको उत्पादन.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अनुशासनको परिपालनलाई कड़ाई गरिने बताउनु भएको छ। मंगलबार पार्टीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले अब विपक्षीलाई रमाउने गरी बोल्नेलाई कार्यवाही गरिने चेतावनी दिनुभएको हो। पार्टीभित्र बढ़दो अराजकता र अनुशासनहीनता चल्दैन। केन्द्रीय कमिटी बैठकलाई हामीले कट अफ डेट मानेका छौं। अध्यक्ष ओलीले भन्नुभयो अब पार्टीको नीति र अनुशासन विपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकैमाथि कड़ा कार्यवाही हुनेछ। उहाँले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने भन्दै अपराधपूर्ण क्रियाकलाप भएको टिप्पणी गर्नुभयो। पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो, यो अपराधपूर्ण क्रियाकलाप हो उहाँले भन्नुभएको छ। नेकपा एमालेका अध्यक्ष ओलीले संगठन सुदृढीकरणका लागि मातहतका कमिटीसँग संवाद पनि थाल्नु भएको छ। अध्यक्ष ओलीले चारवटा प्रदेश कमिटिका नेतासँग भर्चुअल संवाद गर्नुभएको हो। उहाँले कोशी, मधेश, राजधानी र बागमती प्रदेश अन्तर्गतका प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यसँग भर्चुअल संवाद गर्नुभएको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। सचिव बस्नेतका अनुसार एमाले केन्द्रीय कमिटी बैठकले गरेका निर्णय र सन्देशका विषयमा संवाद भएको छ। यससँगै एमाले संगठन सुदृढीकरणका विषयमा नेताहरूसँग छलफल भएको हो।
2: अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचय पत्र जारी र सामाजिक सुरक्षामा पहुँचलाई एउटै डिजिटल प्रणालीमा जोड़िएको छ। अपाङ्गता व्यवस्थापन सूचना प्रणाली डीएमआईएसलाई सामाजिक सूचना व्यवस्थापन प्रणाली सिम्समा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको छ। एकीकृत प्रणालीलाई देशका सबै 753 स्थानीय तहमा विस्तार गर्ने लक्ष्य राखिएको छ। प्रणालीको पूर्ण स्वामित्व, संचालन तथा प्राविधिक संरचनाको व्यवस्थापनको जिम्मेवारी अब महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सम्हाल्नेछ। ललितपुरमा आयोजित हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नागरिक संस्थाले विकास गरेको प्रणालीको स्वामित्व सरकारले लिएसँगै संस्थागत जिम्मेवारीको नयाँ चरण शुरू भएको बताउनुभयो। खास गरी एकीकृत प्रणालीको लाभ स्थानीय तहका नागरिकसम्म पुर्याउनु र प्रणाली प्रयोग गर्न स्थानीय तहको क्षमता विकास गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो। पछिल्लो दुई वर्षमा करिब 160 स्थानीय तहमा सिम्स संचालनमा आएको उहाँको भनाइ छ।
1: लब्जुङको रायनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखर नाथ नेौपानी सहित 9 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू समेतले प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। तत्कालीन रोजगार संयोजक नेौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल, वडा नम्बर 1 का तत्कालीन वडा अध्यक्ष रमेश नेौपाने, वडा नम्बर 3 का तत्कालीन वडा सदस्य उजराज पौडेल, वडा नम्बर 4 का तत्कालीन वडा अध्यक्ष जयमान गुरूङ र वडा नम्बर 5 का तत्कालीन वडा अध्यक्ष नन्दबहादुर कुमाल, वडा नम्बर 6 का तत्कालीन वडा अध्यक्ष रूकुबहादुर तामाङ गुरूङ, वडा नम्बर 8 का तत्कालीन वडा अध्यक्ष कृष्ण प्रसाद लामिछाने, वडा नम्बर 7 का तत्कालीन वडा अध्यक्ष माधव प्रसाद पराजुली विरूद्ध मुद्दा दायर भएको हो।
2: काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, ओडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ। सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गर्न लागि हो। सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र ओडा कार्यालयमा प्रशासनिक सेवा लिन आउनेलाई लक्षित गरी पानी पिउन योग्य छ वा छैन भनी प्रयोगशाला संचालनमा ल्याउन लागि हो। कार्यक्रमका फोकल पर्सन राधिका कुइकेलले काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले जनप्रतिनिधि, वडा सचिव, विद्यालय, नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, पानीका उत्पादक तथा वितरक सहितका व्यक्तिहरूलाई प्रयोगशाला परीक्षणका लागि नमूना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ।
1: भूमिहीन र अव्यवस्थित बसोबासी समेत 28,000 व्यक्तिले लाल पूर्जा प्राप्तिका लागि आवेदन दिएका छन्। भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी दिँदै जिल्लामा 28,435 आवेदन प्राप्त भएको जनाएको छ। प्राप्त आवेदन मध्ये 28,227 प्रणाली तोकिएको ढाँचामा फाइल खड़ा गर्नेमा प्रविष्ट भइसकेको र 208 प्रविष्ट गर्न बाँकी रहेको समितिले स्पष्ट पारेको छ। प्रणालीमा प्रविष्ट आवेदन मध्ये सबैभन्दा बढ़ी भूमिहीन परिवारका 16,239 आवेदन छन्, जसमध्ये 8,418 भूमिहीन दलितका र 7,821 भूमिहीन सुकुम्बासीका रहेको समितिका अध्यक्ष तथा जिल्लाका प्रमुख शिला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ।
2: असोज 17 देखि 3 दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पसिना लाग्न र त्यस्ता सामग्री नफैल्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ। सर्वसाधारणले असोज 17 गतेदेखि भीषण वर्षा हुँदैछ रे भनेर विभागमा सोधपूछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ। सूचनामा लेखिएको छ, नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्न नफैल्याउन नेपाल मौसम विज्ञान विभाग विनम्र अनुरोध गर्दछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल बीमा प्राधिकरणले बाढ़ी प्रभावित बीमितहरूको बीमा दावी सहज र द्रुत रूपमा फर्सेउट गर्न रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 लागू गरेको छ। 2083 साल भाद्र 10 गते लेहेन्दे खोला, भोटेकोशी, त्रिशुली तथा नारायणी नदी प्रणालीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ र चितवन लगायतका जिल्लामा मानवीय क्षतिका साथै सम्पत्ति, सवारी साधन र हाइड्रो पावर परियोजनामा क्षति पुगेको थियो। बाढ़ीका कारण बीमितहरूमा पर्न गएको विषम परिस्थिति लाई ध्यानमा राख्दै बीमक समक्ष पर्न आएका तथा आउने बीमा दावीलाई अतिशीघ्र सरल, पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा फर्सेउट गर्ने उद्देश्यले प्राधिकरणले सो नयाँ कार्यविधि लागू गरेको हो।
3: आज शेयर बजार परिसूचकमा सामान्य गिरावट आएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक 9.62 अंकले घटेर 2603.71 बिन्दुमा बन्द भएको छ। कारोबार अवधिभर बजारमा उतार चढ़ाव देखिएको छ। शुरूआती चरणमा केही समय बढ़ेको बजार पछि ओह्रालो लाग्दै 2590 बिन्दुको आसपास पुगेको थियो भने अन्तिम समयमा केही सम्हालिने प्रयास गरे पनि बजार राताम्य भई बन्द भयो। आज अधिकांश उपसूचकहरूमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो पावर, इन्भेस्टमेन्ट, लाइफ इन्सुरेन्स, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र माइक्रो फाइनान्स समूहका सूचकहरू घटेका छन्। दिनभरको कारोबारमा 69 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 199 कम्पनीको शेयर मूल्य घटेको छ। साथै 10 कम्पनीको मूल्य स्थिर रहेको छ।
2: अब विदेशका खबर। अर्जेन्टिनाले फकल्याण्ड टापुमा सञ्चालन भइरहेको तेल परियोजना नरोके बेलायत विरूद्ध कानूनी कदम चाल्ने चेतावनी दिएको छ। अर्जेन्टिनाका राष्ट्रपति हाबियर मेलीले बेलायतलाई उत्तरी फकल्याण्ड क्षेत्रमा सञ्चालन भइरहेको सी लाइन प्रोजेक्ट रोक्न 2 हप्ताको समयसीमा दिएका छन्। उक्त परियोजना नरोके ह्याम्बर्ग स्थित इन्टरनेशनल ट्राइब्यूनल फर द ल अफ द सी मा मुद्दा दायर गर्ने उनले सामाजिक सञ्जाल मार्फत बताएका छन्। फकल्याण्ड टापुमाथि बेलायत र अर्जेन्टिना दुवैले सार्वभौम अधिकार दावी गर्दै आएका छन्। बेलायतले सन् 1833 टापुलाई आफ्नो भूभागका रूपमा दावी गर्दै आएको छ। अर्जेन्टिनाले बेलायती नियन्त्रणलाई औपनिवेशिक कब्जा भन्दै आफ्नो दावी कायम राखेको छ।
3: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त अरब इमिरेट्स यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग अबुधाबीमा भेटवार्ता गरेका छन्। यूएईको सरकारी समाचार एजेन्सीले भ्रमणको 2 दिनपछि यसको पुष्टि गरेको हो। यसअघि इजरायलले यसै वर्षको मे महिनामा नेतन्याहुले फेब्रुअरीमा यूएईको गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मदसँग भेट गरेको बताएको थियो। त्यतिबेला यूएईले भने भ्रमणको पुष्टि गरेको थिएन। यूएईको सरकारी समाचार एजेन्सी डब्ल्यूएम ले नेतन्याहुको भ्रमणको पुष्टि गर्दै दुवै नेताबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने उपायबारे छलफल भएको जनाएको छ।
2: म्यानमार सेनाले पश्चिमी राखाइन राज्यको एउटा बाजर नजिक गरेको हवाई आक्रमणमा कम्तीमा 49 जनाको मृत्यु भएको छ, 58 जना घाइते भएका छन्। आक्रमणका बेला बजारमा व्यापारी र ग्राहकको बाक्लो भीड़ रहेको जनाइएको छ। विद्रोही संगठन आराकान आर्मीको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा सेनाको लड़ाकु विमानले बजार नजिक 2 बम खसालेको थियो। घाइते मध्ये 22 जनाको अवस्था गम्भीर रहेको आराकान आर्मीले जनाएको छ।
3: अब खेल खबर। नेपाल एसियन गेम्स पुरूष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। क्वार्टर फाइनलमा आज हुने श्रीलंकासँगको खेल वर्षाले रद्द हुँदा नेपाल बाहिरिएको हो। श्रीलंका भने वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेको छ। जारी प्रतियोगितामा नेपालले समोसनको पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो भने दोस्रो खेल वर्षाले अवरूद्ध भएको थियो।
2: नेपालका प्रदीप खड्का र अभिषेक बासोलाको जोड़ी एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल्समा दोस्रो चरणबाट बाहिरिएको छ। नागोया सिटी हागाशी आमा पार्क टेनिस सेन्टरमा भएको खेलमा नेपाली जोड़ी भारतका अनिरूद्ध चन्द्रशेखर र बालाजी नारायण स्वामीको जोड़ीसँग 2-0 सोझो सेटमा पराजित भए। नेपाली जोड़ीले खेल 2-6, 1-6 गुमायो। मंगलबारे पुरूष एकलमा प्रदीप थाइल्याण्डका कासी डीत समरेश तथा अभिषेक काजकिस्तानका एलेक्जेन्डर शेभेचोक संघ 2-0 सोझो सेटमा पराजित हुँदै पहिलो चरणमै रोकिएका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
3: ख्याप छेडका कारण पूर्व प्रधान न्यायाधीश राणालाई प्रहरी कार्यालय जानु परेको सरकारको दावी। संघीय निजामती ऐन सम्बन्धी विधेयक संसदमा लैजाने मन्त्री परिषदको निर्णय। सरकारले 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।
2: चार दिनको अविरल वर्षाले 27 जनाको ज्यान लियो। 1082 परिवार प्रभावित। हिमलुङ हिम पहिरोमा चार दिनको अविरल वर्षाले 27 जनाको ज्यान लियो। 1082 परिवार प्रभावित। हिमलुङ हिम पहिरोमा हराएकाको खोजी कार्य अस्थायी रूपमा स्थगित। विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेद्वारी।
3: दुई दिन पर सरयो कांग्रेसको महाधिवेशन। महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे हुने। दीपक मनाङ्गे कांग्रेस देउबा समूहमा प्रवेश। पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने ओलीको चेतावनी।
2: फकल्याण्ड टापुमा सञ्चालन भइरहेको तेल परियोजना नरोके। बेलायत विरूद्ध कानूनी कदम चाल्ने अर्जेन्टिनाको चेतावनी। युएईद्वारा इजरायली प्रधानमन्त्री नेतन्याहुको गोप्य भ्रमणको पुष्टि। म्यानमार सेनाको हवाई आक्रमण। राखाइनमा 49 जनाको मृत्यु।
3: र मौसमले साथ नदिँदा खेल्नै नपाए एसियन गेम्स पुरूष क्रिकेटको प्रतिस्पर्धाबाट बाहिरियो नेपाल। श्रीलंका सेमी फाइनलमा। टेनिसको पुरूष डबल्समा नेपालका प्रदीप खड्का र अभिषेक बास्तोलाको जोड़ी दोस्रो चरणमै रोकियो।
2: अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: रेडियो एनआरएन 99.1,
4: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो।

केही गर्न सक्दैन। त्यो ठाउँ गइस् भने दुःख मात्र पाउँछस् तैँले, त्यो ठाउँ गइस् भने तैँले आमा बाबा नपाउनुस्, यो घर फर्केर आउन पाउनुस्, जे सुकै गर्नुहोस्।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: Is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: को क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 औं एसियाली खेलकुदबाट बाहिरियो।

0: कार्यक्रम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आज सिंहदरबारमा बसेको बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। आजको मन्त्री परिषद बैठकले पशु बच्छाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केवर पथलैया सड़क, गर्जन खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले सहसचिव आभा श्रेष्ठ कर्णलाई राजपत्र विशिष्ट श्रेणीको पदमा बढ़ुवा गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने तथा डाक्टर जगदीश्वर कर्माचार्यलाई नेपाल इन्जिनियरिङ सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारका प्रवक्ता मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले पक्राउ गरेको नभई सुरक्षा थ्रेट बढ़ेपछि रेस्क्यू गरेर सुरक्षित स्थानमा लगेको बताउनुभयो। संचारकर्मीको एक प्रश्नमा मन्त्री पोखरेलले अपरिचित समूहबाट टेक्स्ट मार्फत थ्रेट आएपछि रेस्क्यू गरेको स्पष्ट पार्नुभयो।
2: स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। उहाँहरूलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ सुरक्षित स्थानमा लगिएको, त्यहाँबाट रेस्क्यू गरेर लगिएको, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन।
1: मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश राणामाथि जेनजी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न संचार माध्यममा आएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्दै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथि उठेका विषयमा जवाब दिँदै मन्त्री गौतमले सीमा तथा राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिका विषय, गुप्तचर अध्ययन, साइबर सुरक्षा लगायतका रणनीतिक विषयलाई प्राथमिकताका साथ अगाडि बढ़ाउन विधेयक आवश्यक रहेको बताउनु मन्त्री गौतमले यो सामान्य उच्च शिक्षाका लागि स्थापना गर्न खोजिएको विश्वविद्यालय नभई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक अध्ययन र सुरक्षा कूटनीति यसको मुख्य कार्यक्षेत्र रहेको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले सुरक्षा निकायको प्रभावभन्दा प्राज्ञिक विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने, सिफारिश समितिमा विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने, साइबर सुरक्षा, सूचना प्रविधि र भू राजनीति जस्ता बदलिदो सुरक्षा आयामलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्नु पर्ने सुझाव दिनुभयो। विश्वविद्यालयको मुख्य मेरुदण्ड ज्ञान र अनुसन्धान हुनुपर्नेमा जोड़ दिँदै सांसदहरूले यसलाई प्राज्ञिक स्वतन्त्रताको थलो बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले स्वास्थ्य, शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेस प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य, शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले सुरक्षित, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँचको विस्तार तथा हाल संचालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐनहरूमा एकरूपता कायम गर्न पनि यस विधेयकले महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले मध्य प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य शिक्षाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै विधेयकले मध्य प्रदेशका नागरिकलाई काठमाडौँ आउन नपर्ने गरी आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा र स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सांसदहरूले बताउनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण काली गण्डकी नदीमा आएको बाढ़ीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सड़क संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले चाडपर्वका बेला बढ़ने बजार महँगी तथा कालो बजारी नियन्त्रण गर्नुपर्ने, चाडपर्वमा सड़कमा मानिसको चाप थप बढ़ने भएकाले जीर्ण सड़कहरूको मरमत तथा स्तरोन्नति गर्नुपर्ने, विभिन्न स्थानमा क्षति पुगेका पुलहरूको निर्माण कार्य तत्काल अगाडि बढ़ाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज विदाई भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग पनि लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार विदाई भेट गर्नुभयो। यसै गरी आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भारतीय राजदूत श्रीवास्तवले विदाई भेट गर्नुभयो। भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनु भएको थियो। उहाँले हालै बाढ़ी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले जातीय विभेद, रंगभेद, विदेशी विरूद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको हो। दरबान घोषणा तथा कार्ययोजनाको 25 वार्षिक उत्सवका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयर्कमा आज आयोजित उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक रहेको बताउनुभयो। अविरल वर्षाका कारण यही असोज 8 देखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। विपदबाट बागलुङमा 12, म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रूकुम पश्चिममा 1-1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध नेपाल टेलिकमको दूरसंचार सेवा शीघ्र पुनस्थापना शीघ्र संचालनमा ल्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्याल लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले बाढ़ी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरूद्ध दूरसंचार सेवा, हालसम्मको पुनस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सड़क तथा विद्युत संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भए गरेका कामबारे समेत जानकारी लिनुभएको थियो। छलफलमा नेपाल टेलिकमका प्रमुख संचालन अधिकृत प्रेम प्रसाद सिलवालले अधिकांश प्रभावित टावरमा विद्युत आपूर्ति अवरूद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको बताउनुभयो। बागमती प्रदेश का मुख्यमंत्री किरण थापा मगरले आफ्नो प्रदेश में भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र को पुनर्निर्माण का लागि छ वटा प्रदेशसँग सहयोग को आह्वान गरेको बताउनु भएको छ। जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाविपत्ति आएको र पुनर्निर्माणका लागि सात प्रदेशका मुख्यमन्त्रीसँग सहयोगको अनुरोध गरेको बताउनुभयो। भोटेकोशी प्रभावित क्षेत्रका भौतिक संरचना ध्वस्त भएको भन्दै उहाँले हजारौंको संख्यामा मृत्यु भएको बताउनुभयो। अविरल वर्षाका कारण बाढ़ी पहिरोले चार दिनदेखि अवरूद्ध बनेको बीपी राजमार्ग संचालनमा आएको छ। बाढ़ीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात सञ्चालन गराइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। रोशी क्षेत्रको चौकी डाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ट्र्याक खोलेर सवारी आवागमन शुरू गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिनुभयो। यही असोज 8 देखि 11 गतेसम्म लगातार परेको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढ़ीले स्याङ्जा गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बाढ़ीले नदी किनारका बस्ती धार्मिक तथा शैक्षिक संरचना र सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अर्यालको रिपोर्ट।
3: चार दिनसम्म लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढ़ीले स्याङ्जा गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ। तीन जिल्लाको संगम स्थलका रूपमा रहेको स्याङ्जाको सेतीबेदीमा बाढ़ीले ठूलो क्षति पुर्याएको छ। कालीगण्डकी नदीको बहाव बढ़ेपछि बजार क्षेत्रका करिब 50 घर जोबानमा परेका छन्। प्रहरी चौकी, विद्यालय र औषधि पसल समेत बाढ़ीको चपेटामा परेका छन्। लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानीय घर तथा पसलमा पानी पसेपछि सेतीबेडी बजारको अवस्था अहिले सुनसान र अस्तव्यस्त बनेको छ। स्थानीय जय वल्लभ ने उपाने
4: 9 गते हिंसाको बाढी घटिसकेका थियो, 10 गते बाढी चौकीबाट हो हल्ला भयो, हेर्दाखेरि त बाढी अकस्मात आयो, मान्छेमा क्षति भएन, बाढी सफल भयो।
3: बाढीका कारण स्याङ्जा र गुल्मी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने पक्की पुल समेत नदीले बगाएको छ। पुल बगेसँगै दुई जिल्ला बीचको आवात जावत प्रभावित भएको छ। कालीगण्डकी नदीको बाढ़ी सेतीबेडीमा मात्र सीमित रहेन, रामदी स्थित प्रहरी चौकी समेत जुबानमा परेको छ। रामदीको संस्कृत गुरूकुलम र उत्तर वाहिनी स्थित गुरूकुलमा समेत बाढ़ीले क्षति पुर्याएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशासनले सुरक्षित स्थानमा सारेको छ। स्थानीयका अनुसार यसपटकको कालीगण्डकीको बाढ़ी 2018 सालपछिकै ठूलो हो। मौसम सम्बन्धी पूर्व सूचना र प्रशासनको आग्रहपछि धेरै परिवार समयमै सुरक्षित स्थानमा सरेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ। बाढ़ीबाट विस्थापित स्थानीय अहिले विद्यालय लगायत सुरक्षित स्थानमा बसेका छन्। विभिन्न निकायबाट राहत सामग्री आउने क्रम शुरू भए पनि सड़कमा ठाउँ ठाउँमा पहिरो गएका कारण राहत सामग्री समयमै प्रभावित बस्तीसम्म पुर्याउन समस्या भएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे
5: क्षति ठूलो क्षति समयमा नै मानवीय क्षति नै नदिनको लागि हामीले तयारी गरेका छौँ। पायरलाई कुरुमदेखि नै सुरक्षित ठाउँमा जानको लागि हामीले अनुरोध गरेको, स्थानीय तहसँग पनि हामी सम्पर्क समन्वय गरेका हुनाले यहाँ मानवीय क्षति हुन दिएका छैनौँ। हामीले सेतीबेडी लगायतको यस्ता डुबान क्षेत्रहरूलाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी विपद व्यवस्थापन समितिले आवश्यक निर्णयहरू गरि पनि सकेका छ। तत्काल हामीले उद्धार राहतका विषयहरूलाई पनि प्राथमिकता दिएका छौँ।
3: अब प्रभावित परिवारको सुरक्षित बसोबास र राहत व्यवस्थापन तर्फ तत्काल ध्यान दिनुपर्ने देखिएको छ। क्रान्ति अर्याल, रेडियो नेपाल, स्याङ्जा।
1: कालीगण्डकी नदीमा आएको भीषण बाढ़ीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्याएको केही दिन नभित्दै जिल्लाका विभिन्न ठाउँमा सुक्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। बाढ़ीको पीड़ाबाट प्रभावित परिवार सुरक्षित स्थानको खोजीमा रहेका बेला पर्वतको जलजला गाउँपालिका 7 लामा बगरमा आज बिहान सुक्खा पहिरो खसेपछि स्थानीय त्रसित भएका छन्। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका 7 लामा बगरमा आज पहिरो जाँदा 4 वटा घर 2 गोठ पुरिएका छन् भने 1 जना मानिस घाइते भएका छन्। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन यही असोज 18 काठमाडौँमा हुने भएको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिनुभयो। असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरी निर्धारित समयभन्दा दुई दिनपछि सारिएको मुख्य सचिव दुलालले जानकारी दिनुभयो। कंग्रेसको 15 महाधिवेशन उद्घाटन समारोह यही असोज 18 दिउँसो 2 काठमाडौँको खुल्ला मंचमा हुने नेपाली कंग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताउनु भएको छ। हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे आज कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासन विपरीत जाने र अराजकता फैलाउनेमाथि कड़ा कार्यवाही हुने बताउनुभयो। एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठक यही असोज 5-8 ललितपुरमा भएको थियो। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा 2 चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने जनाएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि 2 चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढ़ाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफले जानकारी दिनुभयो। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा 2 चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्ने वहाँले बताउनुभयो। नियम विपरीत 1 मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही गरिने उहाँको भनाई छ। जापानिज इन्सेफ्लाइटिस जेई विरूद्धको खोप अभियान अन्तर्गत झापामा 2,70,246 जनालाई खोप लगाइएको छ। झापामा चालू आर्थिक वर्षमा 13 जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुखले बताउनु भएको छ। तीमध्ये 7 मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ नेउपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी सहित 10 आर्थिक हिनामिना गरेको भन्दै आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। नगरपालिकामा आर्थिक वर्ष 2076-77 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त 16,72,000 रकम हिनामिना गरेको आयोगले जनाएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएससीआरले पर्याप्त बजेट अभावका कारण विश्वभरका करिब 83,00,000 शरणार्थी तथा अन्य जबरजस्ती विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। यूएनएचसीआरका अनुसार निरन्तर बढ़िरहेको आर्थिक संकटका कारण शरणार्थी आन्तरिक रूपमा विस्थापित व्यक्ति र राज्यविहीन मानिसलाई उपलब्ध गराउँदै आएको संरक्षण तथा सहायता प्रणाली कमजोर बन्दै गएको छ। संस्थाले यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8.5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, तर जुलाईको अन्त्यसम्म 2.7 अर्ब डलर अर्थात आवश्यक रकमको 32% मात्र प्राप्त भएको छ। यूएनएचसीआरका अनुसार सन् 2024 संस्थासँग उपलब्ध बजेट 5.2 अर्ब डलर रहेकोमा 2025 घटेर 3.9 अर्ब डलरमा सीमित भएको थियो। पश्चिम म्यानमारमा हिजो भएको सैन्य हवाई आक्रमणमा मृत्यु हुनेको संख्या 50 पुगेको घटनास्थलमा तैनात सहायता कर्मीले बताएका छन्। सेनाले राखाइन राज्यको क्याउटाउ शहरको नदी किनारमा अवस्थित व्यापारिक केन्द्रमा आज पनि बम प्रहार गरेको थियो। हालसम्म मृतकको संख्या 50 पुगेको छ भने 58 घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढ़ीका कारण बीमा कम्पनीहरूमा झण्डै 21 अर्ब रूपियाँ बराबरको प्रारम्भिक दावी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार असोज 12 विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा 2,180 दावी मार्फत 20,98,87,00,000 रूपियाँ बराबरको प्रारम्भिक दावी परेको छ। कम्पनीहरूमा परेको दावी तथ्याङ्कलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणका प्रवक्ता पूजन ढुङ्गेल अधिकारीले जानकारी दिनुभयो। बाढ़ीबाट ठूलो परिमाणमा भौतिक संरचना सवारी साधन र जलविद्युत आयोजनामा क्षति पुगेपछि परेको दावी मध्ये हालसम्म बीमकहरूले अग्रिम पेशी समेत गरी जम्मा 67,48,000 रूपियाँ मात्र भुक्तानी पाएका छन्। बीमा लेखको प्रकार अनुसार रकमका आधारमा सबैभन्दा धेरै दावी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमातर्फ 518 दावी मार्फत 9,41,58,00,000 रूपियाँ बराबरको क्षतिको माग दावी गरिएको छ। त्यसमा हालसम्म 38,14,000 रूपियाँ भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ 165 दावीबाट 4,41,45,00,000 रूपियाँ बराबरको क्षति मूल्यांकन भएको छ। दावी संख्याका आधारमा भने मोटर बीमा सबैभन्दा अगाडि देखिएको छ। बाढ़ीले सवारी साधन बगाएको र क्षति पुर्याएको भन्दै 1,066 मोटर बीमाको दावी परेको छ, जसको रकम 3,07,93,00,000 रूपियाँ बराबरको छ। मोटर बीमातर्फ 24,10,000 रूपियाँ दावी भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। स्वास्थ्य बीमातर्फ 28 दावीबाट 22,52,00,000 रूपियाँ बराबरको दावी परेको छ। विशेष आर्थिक क्षेत्रमा स्थापित भई मापदण्ड पूरा नगरेका उद्योगलाई कार्यवाही गरिने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधि अनुसार कुल उत्पादनको 70% निर्यात गर्न नसकेको पञ्चकन्या एसएस एक्सपोर्टलाई कार्यवाही गर्न लागेको जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यका निर्देशक डाक्टर दिवाकर लुइटेलले भैरव विशेष आर्थिक क्षेत्रमा रहेको पञ्चकन्या एसएस एक्सपोर्टले शर्त अनुसारको उत्पादनलाई निर्यात गर्न नसकेपछि कार्यवाही गरिएको जानकारी दिनुभयो। प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कुल उत्पादनको 70% निर्यात गर्नुपर्ने व्यवस्था तोकेको छ। विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई कर्म सहुलियत उपलब्ध गराइएको छ। आन्तरिक राष्ट्र विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सिप प्रवर्धन शुल्कको प्रशासनलाई सरल व्यवस्थित प्रभावकारी बनाउन सिप प्रवर्धन शुल्क सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। आर्थिक ऐन 2083 दफा 14 नेपालमा उपभोक्तालाई सुन चाँदी तथा गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सिप प्रवर्धन शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।
1: अब खेल समाचार आज बमबाट।
8: जापानमा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली खेलाड़ी विजय बाजी र आशिष राणा मगर पुरूष कायक एकलको सेमीफाइनलमा प्रवेश गरेका छन्। मंगलबार एहागी गावा क्वेनिङ स्लम कोर्समा भएको हिट चरणको प्रतिस्पर्धामा विजय 202.06 समय सहित 15 र आशिष 211.86 समय सहित सुनौ स्थानमा रहे। शीर्ष 18 खेलाड़ी सेमीफाइनल पुग्ने नियम अनुसार दुवै सेमीफाइनलका लागि छानिएका हुन्। सेमीफाइनल चरणको प्रतिस्पर्धा बुधबार एगाही गुवा क्वेनिङ स्लम कोर्समै हुनेछ। त्यस्तै नेपालको एथलेटिक यात्रा मुकेश बहादुर पालको व्यक्तिगत समय सुधारसँगै सकिएको छ। पुरूष 5,000 मिटरको फाइनलमा मुकेशले 14:03.61 समय निकाल्दै 9 स्थान हासिल गरे। 14:25.54 मुकेशको यसअघिको व्यक्तिगत उत्कृष्ट समय थियो, त्यसमा उनले उल्लेखनीय सुधार गरे। नयगामा यसपालि एथलेटिक्समा 6 खेलाड़ीले प्रतिस्पर्धा गरेका थिए। खड्क बहादुर खड्काको म्याराथन, राजन रोकायाले 10,000 मिटर, मुकेशले 5,000 र 1,500 मिटर, सोमबहादुर कुमारले 800 मिटर, सन्तोषी श्रेष्ठले 5,000 र 10,000 मिटर तथा पूर्णलक्ष्मी नेपालले 1,500 र 5,000 मिटरमा चुनौती प्रस्तुत गरेका थिए। सबै प्रतिस्पर्धामा नेपालको चुनौती दयनीय रह्यो। यसबीच सोमबहादुरले आइतबार 800 मिटरमा राष्ट्रिय कीर्तिमान सुधार गर्दै 1:48.95 समय निकालेका थिए। आफ्नो हिटमा 5 तथा समग्रमा 8 भएका उनी फाइनल पुग्न भने सकेका थिएनन्। श्रीलंका संघको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 एसियाली खेलकुदबाट बाहिरिएको छ। नायोगा स्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल टस समेत नभई रद्द भएको हो। खेल हुन नसकेको अवस्थामा T20 वरियतामा माथि रहेको टोली सेमीफाइनल पुग्ने नियम अनुसार श्रीलंका अघि बढ़ेको हो। T20 अन्तर्राष्ट्रिय वरियतामा श्रीलंका 9 तथा नेपाल 14 स्थानमा छ। नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाकै कारण शनिबार नेपाल र जापान बीचको सम्मुख चरणको खेल पनि प्रभावित भएको थियो।
1: अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.7, न्यूनतम 19.2 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 29.6, न्यूनतम 18 डिग्री सेल्सियस, पोखराको अधिकतम 31, न्यूनतम 19.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.4, न्यूनतम 20 डिग्री सेल्सियस र दिफायलको अधिकतम 33.4, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय निजामती विधेयक सहित तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन असोज 18 गतेदेखि शुरू हुने। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरमा बजेट अभावका कारण विश्वका करिब 83 लाख मानिस प्रभावित हुन सक्ने चेतावनी र श्रीलंकासँगको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 एसियाली खेलकुदबाट बाहिरियो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
9: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज। मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
12: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
13: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनुहुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनुहुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट।
15: कृषि मन्त्र नार्कसँग
16: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: दिदी बहिनी 95.2 MHz।
1: $7 million बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैल्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
2: भोलि पर्सिको दिनमा पनि वर्षाको सम्भावना कतै पनि देखिँदैन। सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
1: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्छाएपछि गाड़ी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुञ्जे तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को माम्ती क्षेत्रमा अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्रकबाट गाड़ी सञ्चालन गरिएको छ। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुला मंचमा गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो,
3: नेपाली कांग्रेसको 15 महाधिवेशनको कार्यपालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजमा हाम्रो नाम दर्ता हुन्छ। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च टोली खेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षा कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम, 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
1: कांग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यस क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत,
4: सदनभित्र अहिले जुन अदालतभित्र चालू रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया, जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिस गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतलाई जति सक्दो छिटो छिटो टुङ्गाउनुपर्छ भनेर हामीले आह्वान गरेका छौं र वर्तमान सरकारको चाहिँ प्रतिशोधी, अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरूद्ध दशैं, तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौं।
1: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूएसएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिने निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै संचालन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा, किसानको आमदानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोड़िएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकी प्रमुख सवनम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक एफएओ प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरूण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसअघि सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। श्रीलंका र नेपाल बीच बिहान पौने 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो।
0: सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था
5: केही ओडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
7: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
6: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
7: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
6: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
7: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
8: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
7: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
10: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: बाढ़ीपछि बन्द रहेका मुख्य सड़क खोल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री सकिन लागेको गुनासो आउन थालेको छ। अब खाद्य सामग्री कहाँ पाइन्छ, थप राहत पाइन्छ कि पाइँदैन? रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
12: सम्पूर्ण जिल्ला नै प्रभावित हो र ती ठाउँहरूमा जहाँ राहत आवश्यकता छ त्यो ठाउँमा चाहिँ हामीले राहत पुर्याइसक्यौं र पुर्याउँदै पनि छौं। अहिले पनि हामीले साझेदार संस्थाहरूसँग मिलेर नेपाल सरकारले हाम्रो एकद्वार प्रणालीबाट स्थानीय पालिका मार्फत चाहिँ सम्बन्धित ठाउँमा राहत पुर्याइरहेको अवस्था नै छ। बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ, जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ, त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौं। त्यो हुन्छ नै, 10-12 दिनभित्रमा बेत्रावतीमा बेलीबेली जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ। त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाईकुण्डका केही वडाहरू र उत्तर गाएको 2-3 वडाहरू, गोसाईकुण्डको केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
1: रसुवाका सीडीओ कमल प्रसाद पाण्डे बन्द रहेका सड़क खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन शुरू गरिसकेको छ। बाढ़ीपछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले:
13: तपाईँ बच्चाहरू स्कूल नखोलिन्छम्म कहीं पनि नपठाउने, घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्ने बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराएं। यो गोसाईकुण्ड गाउँपालिकाको नीतिहरू छन्। 26 गतिदेखि स्कूल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई स्कूल खोलेको जानकारी गराए र विद्यार्थीहरूलाई चाहिँ अब हामीले 2-3 दिन चाहिँ मनोपरामर्श दियौं, काउन्सिलिङ गरौं, यसो आपविजन परे आफन्त परे पनि तिमीहरू नहत्यौ, बाँच्नेले हामीले राम्रोसँग पढ्नुपर्छ, आफ्नो जीवन बिगार्नु हुँदैन, आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु, अब त्यो बिर्सिँदै जानुपर्छ, आफ्नो कर्तव्य के हो, आफ्नो काम कर्तव्य के हो, त्यसमा नहडबडाइकन नडराइकन स्कूलको यो शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छ शिक्षकहरूबाट। जुन बेला राहत वितरण भयो, वितरणको अवस्थामा पनि विभिन्न संघ संस्थाहरूबाट प्रत्येक दिनमा यहाँ आएर विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल 1 क्लासदेखि 5 क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्।
1: कक्षा कोठाको पढ़ाई नियमित भइरहेको अनि बाल बालिकाको इच्छा अनुसार नाच्ने गाउने खेल्ने खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधानाध्यापक तेम्बारी साङखले। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने?
14: त्यही साइड हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ। विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने भने
0: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
16: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
15: ओहो, तिमी त घरको खाने भएछौ नि।
17: के को सरसल्लाह हो दुईजनाको?
16: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
17: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
15: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
17: अवश्य सक्छौ, यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
18: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
19: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
20: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
21: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
22: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
20: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
22: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।
21: बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने? दाना पानी र हेरचाहमा किसानले के कसरी ध्यान दिन सक्छन्? नमस्कार, म सन्तोष गन्धर्व। रसुवाको बाढ़ीमा सयौं पशु चौपाएको मृत्यु भयो, कयौं पशु चौपाए घाइते भएका छन्। यस्तो अवस्थामा उनीहरूको व्यवस्था
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।

0: यी पशु रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
1: ठूलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन। अब घाइते त अवश्य पनि हुन्छ नहुने होइन, अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ, जस्तो कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन, अनि त्यसपछि घाउ सफा गर्ने अब यस्ता आयोडिन जस्ता औषधिहरू यस्ता खालका औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशु कार्यालय र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि, बाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत चाहिँ प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
2: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिन्दैन होइन, चिन्नेको छैन अन्त कहाँबाट कहाँ पुऱ्याएको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन, उपचार चाहिँ भइरहेको देखियो होइन यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो,
1: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगाएरै लयो अथवा जो जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ अब सुरक्षित ठाउँमा
2: यस्तो पनि भयो अब केही देखियो पनि जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त खोल्न भ्याइएन खोलिएन खोलिएको भएदेखि अन्त ठाउँ पुग्ने पनि हुन्थ्यो बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
1: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा आएर यस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्ने समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो।
2: घाइतेको उपचार भइरहेछ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ आउने समयमा झनै धेरै समस्या जस्तो देखियो।
1: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन भन्ने रोग त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामीलाई लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ। अहिले सुरु भइसकेको होइन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेको छौँ।
2: अब त्यो सँगसँगै लम्पी स्किन देखा परिसक्यो भन्नुभयो, लम्पी स्किनको समयमै त्यो रोकथाम गरिएन भने त्यसले कति धेरै ठूलो रूप लिन्छ भन्ने कुरा त हामीले 2 अघि पनि देखिसकेका छौँ होइन। अब त्यो सँगसँगै अरू रोग पनि यहाँले अघि नाम लिँदै हुन्थ्यो, खोरेतको नाम लिँदै हुनुहुन्थ्यो होइन, अनि अरू रोगहरू पनि अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ?
1: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पशु विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा अब 1-2 हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त,
2: अनि
1: त्यसले गर्दा 2-3 हप्तापछि पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ। त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ, त्यही स्थानीय तहका साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ, रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो, तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो। त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नामहरू चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामीले निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त,
2: अनि
1: त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ। त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि, अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छन्। अब भइसके पछाडि अनि सुरु गर्न थाले भने भकल भइहाल्छ, त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन भन्छ, त्यो मोडालिटीबाट गर्ने हो। त्यो हिसाबले हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ, विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ, विशेष गरी जुन

0: सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने पनि।
1: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के कुरामा ध्यान दिनुपर्छ यो समयमा ज्यादा बाढ़ी प्रभावित क्षेत्रहरूमा चाहिँ?
0: बाढ़ी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा, फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त, जस्तो अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पशु विभागसँगको सहकार्यहरूमा यो नियमित रूपमा हरेक वर्ष खोरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ, सायद यो वर्षको भइसकेको पनि हुनसक्छ। अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड़ दिने हो, जुन हाम्रो प्रशासनको निकायहरू आउँछन् त्यसमा ध्यान दिने, अनि अर्को चाहिँ रोग कुनै पनि लक्षणहरू देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशु स्वास्थ्यको पशु सेवाको शाखाहरू छन्, त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनको लागि सजिलो हुन्छ।
2: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिङ का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को IPTV सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
4: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिराछु।
4: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
5: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
6: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
5: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
7: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
8: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: पाँच सय देखि 900 मिलिलिटर का आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लग इन गर्नुहोस्।
10: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
11: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाल चीन सीमा नाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवत जावतमा देखिएका अवरोधहरूले हटाउन दुवै पक्षबीच गम्भीर संवाद शुरू भएको छ। स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले नाकामा भइरहेका व्यवधानका कारण व्यापारिक क्रियाकलापमा परेको नकारात्मक प्रभावबारे चीनी टोलीलाई जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले चीनी दूतावासका प्रतिनिधिहरूसँगको संवादमा उक्त समस्याहरूलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। यसअघि नाकामा 57 ढुवानीका साधनहरूको व्यवस्थापनबारे पनि छलफल भएको थियो। स्थानीय भन्सार कार्यालय र चीनी पक्षबीचको समन्वयमा नाका संचालनलाई सहज बनाउन सकिने भन्दै नेपाली अधिकारीहरूले नाका पूर्ण रूपमा खुलाउन विशेष जोड़ दिएका छन्। दुवै पक्षीय सीमा नाकामा देखिएका प्राविधिक तथा प्रशासनिक समस्याहरूलाई आपसी समन्वयबाट हल गर्न सहमत देखिएका छन्। यसैबीच नेपाल र चीन जोड़ने कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा संचालन गर्ने उद्देश्यले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण एवं संयुक्त अनुगमन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चीनिया पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या र राजमार्गको अवस्थाका बारेमा ध्यान आकर्षण गरेको हो। परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग र सड़क डिभिजन सरी कोर्टका अधिकारीहरू सम्मिलित टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय र प्रशासनका प्रतिनिधिहरूसँग समन्वय गरी नाकाको अवस्थाबारे जानकारी लिएको हो।
12: अविरल वर्षा र ठूला ढुंगा सहितको पहिरोका कारण काली गण्डकी करिडोर सड़क छ दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। काली गण्डकी गाउँपालिका दुई राक्षेमा गत बिहिबार राति खसेको पहिरो पन्छाउने काम जारी रहे पनि सड़क सञ्चालनमा आउन अझै दुई तीन दिन लाग्ने भएको छ। स्थानीय तह र सड़क डिभिजन कार्यालय पाल्पाको समन्वयमा सोमबारदेखि नै डोजर र एक्सकाभेटर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ। हर्मीचौर अर्मेनी पूर्तिघाट क्षेत्रका धेरै ठाउँमा ठूला ढुंगा खसेकाले बाटो खुलाउन कठिन भइरहेको गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले जानकारी दिनुभयो। लामो समयसम्म सड़क ठप्प हुँदा बागलुङ, पाल्पा, बुटवल र पोखरा आउत जाउत गर्ने यात्रु बीच बाटोमै शास्ति भोग्न बाध्य छन्। चाडपर्व नजिकिँदै गर्दा मुख्य सड़क बन्द हुँदा खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको ढुवानी समेत प्रभावित बनेको छ।
11: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ।
13: अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने कृषि वन तथा पर्यावरण मन्त्रालयबाट छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर पथलैया सड़क खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने, पशु पाठशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
11: मन्त्री परिषदले प्रशासनतर्फ दुई उच्च अधिकारीको बढ़ुवा तथा पदस्थापन समेत गरेको छ। सहसचिव आभास श्रेष्ठ कर्णलाई बढ़ुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिव पदस्थापन गर्ने निर्णय गरेको छ। नेपाल इन्जिनियरिङ सेवातर्फका डाक्टर जगदीश्वर कर्मचारीलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र सञ्चय राणालाई प्रहरीले गिरफ्तार नभएर सुरक्षा प्रदान गरेको सरकारले बताएको छ। प्रवक्ता पोखरेलले राणालाई सुरक्षा थ्रेडका कारण प्रहरी कार्यालयमा लगिएको बताउनु भएको हो। सुरक्षा थ्रेडबारे उहाँको परिवारबाटै दिइएको निवेदन सार्वजनिक भइसकेको बताउँदै पोखरेलले गिरफ्तार नगरिएको जिकिर गर्नुभयो। राणालाई जेएनजी समूहबाट नभएर अज्ञात समूहबाट थ्रेड रहेको उहाँको भनाइ छ।
13: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र संसेज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो। त्यहाँ नियन्त्रण गर्ने, गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको
11: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जबराई महाराजगंज स्थित घरबाट शनिबार राति पक्राउ गरेको थियो, पछि आइतबार दिउँसो छोडिएको थियो।
12: प्रतिपक्षी दलका नेताहरूले सरकार गठन भएको छ महिना पुग्दा आफ्नो प्रतिबद्धता अनुरूप काम नगरेको आरोप लगाएका छन्। आज संसद बाहिर संचारकर्मीसँग कुरा गर्दै उनीहरूले सुशासन केवल नारामा मात्र सीमित भएको टिप्पणी गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले चमत्कार गर्ने दावी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत शास्ति भोग्नु परेको दावी गर्नुभयो। उहाँले मन्त्रालयमा जम्बो सचिवालय र सल्लाहकारहरूको भर्तीलाई समेत औचित्यहीन कदमको संज्ञा दिनुभयो। उहाँले विगतका काण्डहरू छानबिन गर्न दुई तिहाईको सरकारलाई कसले रोकेको छ भन्दै प्रश्न समेत गर्नुभयो।
14: हामीसँग जोडिएका कुनै काण्ड छ भने छानबिन गरे हुन्छ नि त. अनावश्यक रूपमा सबै पार्टीलाई एकै ठाउँमा जोडेर आरोपित गर्न मिल्छ? हामीलाई लगाउने शिविर काण्ड छानै भयो नि त. द्वितीयको सरकारलाई हामीले नछान्नु भनेका छौँ. हामीले त केही पनि गरेकै छैनौँ. हाम्रो दावी छ भने छानबिन गरे हुन्छ. जहाँसम्म अरू काण्डका कुरा छन् त विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदा यी सबैका फाइल त हामीले खोल्या हुन्. द्वितीयको सरकार के हेरेर बसेको?
12: यता नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको छ महिनाको कार्यकाल पूर्णत असफल भएको प्रतिक्रिया दिनुभएको छ. महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको साटो संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही बनेको आरोप लगाउनुभयो.
15: सरकार सबैतिरबाट चाहिँ असफल भइरहेका छ र सबैप्रति प्रहार गर्नुभयो. उहाँले लोकतन्त्रको संविधानको रक्षा गर्ने कुरा, लोकतन्त्रलाई सुदृढ गर्ने, सबलीकरण गर्ने सन्दर्भमा, राष्ट्रियताको सम्वर्धन गर्ने, प्रवर्धन गर्ने, रक्षा गर्ने कुराका सन्दर्भमा, नागरिकका अधिकारहरूको चाहिँ रक्षा गर्ने र त्यसलाई चाहिँ स्थापित गर्ने कुराका सन्दर्भमा सरकार चुकेको छ र सरकार सम्पूर्ण हिसाबले स्वेच्छाचार र निरङ्कुश बाटोमा हिँडिराखे.
12: नेकपा एमालेका सांसद गुरू बरालले वर्तमान सरकार गठन भएको छ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभयो. उहाँले सुकुम्बासी समस्याको व्यवस्थापन, सार्वजनिक संस्थानहरूमा भएको विवादित नियुक्ति र पारदर्शिताको अभावलाई सरकारको कमजोरीका रूपमा चित्रण गर्नुभयो.
16: हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेको श्री त्रिशुली विपदबारे अध्ययन गर्न गठित संसदीय विषय समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ. रासोपाको निर्णय अनुसार पराजुलीले आज संघीय संसद सचिवालय पुगेर उम्मेद्वारी दर्ता गराउनु भएको हो. पराजुलीको प्रस्तावकमा कांग्रेस सांसद मोहन आचार्य र समर्थकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसद पुष्पराज कनेल, रमेश कुमार मल्ल, ध्रुवराज राई, सरस्वती लामा र निशा डांगी हुनुहुन्छ. बहुदलीय समर्थनसहित एकल उम्मेद्वारी परेकाले पराजुली सर्वसम्मत रूपमा सभापति चयन हुने निश्चित भएको छ. सभामुखको डोल प्रसाद अर्यालले तोक्नु भएको कार्यतालिका अनुसार भोलि दिउँसो 2 बजे सभापतिको औपचारिक निर्वाचन हुनेछ. 3 महिनाको समय अवधि पाएको यस समितिले हिमाली क्षेत्रको तापक्रम वृद्धि, हिमनदी, हिमताल र सीमा पार जलाधरको प्रभावका साथै भोटेको श्री त्रिशुली विपदको वैज्ञानिक अध्ययन गरी सुझाव पेश गर्नेछ. नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
17: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
18: मार्बल. मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड. साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
17: सुरक्षा घरको साथ जीवन.

0: उद्योग होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: देशका विभिन्न स्थानमा परेको भारी वर्षा र असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपाली कंग्रेसले 15 महाधिवेशन तथा क्षेत्रीय अधिवेशनको समय तालिका पुनः संशोधन गरेको छ। केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्ति अनुसार यसअघि आजसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी असोज 15 गतेसम्मको समय थप गरिएको छ। नयाँ कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन असोज 16 र 17 गते हुनेछ भने असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन गरिनेछ। यस्तै असोज 19 र 20 गते बन्द सत्र सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज 21 र 22 गते निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ। आसन्न महाधिवेशनको सरगर्मी बढ़िरहेका बेला गण्डकी प्रदेशका पूर्व मन्त्री एवं पूर्व सांसद राजीव गुरूङ दीपक मनाङ्गे कंग्रेसको इतर पक्षमा प्रवेश गर्नुभएको छ। आज आयोजित कार्यक्रममा पूर्व सभापति शेरबहादुर देउवा सभाको महाधिवेशन तयारी समितिका संयोजक एवं पार्टीका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले मनाङ्गेलाई पार्टीमा औपचारिक रूपमा प्रवेश गराउनु भएको हो। पार्टी प्रवेश लगत्तै उहाँलाई 15 महाधिवेशनका लागि मनाङ जिल्ला आयोजक समितिको संयोजकको जिम्मेवारी समेत सुम्पिएको छ।
3: सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक र एकपटक मात्र प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको प्रतिबन्धलाई देशभर कड़ाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा परामर्श जारी गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद भुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गरेको फैसलाको पुनपाठ सार्वजनिक गर्दै सर्वोच्चले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी स्पष्ट मार्गचित्रसहित प्रतिबन्ध लागू गर्न भनेको छ। फैसलामा संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणको हक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष जोड़िएको उल्लेख छ। अदालतले सरकारले 11 बुँदे निर्देशनात्मक आदेश दिँदै उत्पादकले कम्तीमा 50% प्लास्टिक फोहोर पुनः संकलन गर्नुपर्ने व्यवस्था गर्न प्लास्टिकको केन्द्रीकृत डाटाबेस तयार गर्न र वैकल्पिक उद्योगलाई कर तथा भन्सारमा सहुलियत दिन भनेको छ। साथै यस प्रतिबन्धको प्रगति विवरण प्रत्येक 6 महिनामा अदालतमा पेश गर्न समेत आदेश दिएको छ।
4: लमजुङको रायनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको झण्डै 17 लाख रूपियाँ हिनामिना गर्ने 10 जना कानूनी फन्दामा परेका छन्। रायनासका तत्कालीन रोजगार संयोजक शेखर नाथ नेउपाने, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल र विभिन्न वडाका 7 जना जनप्रतिनिधि भ्रष्टाचारको आरोपमा मुछिएका हुन्। उनीहरूले आर्थिक वर्ष 2076-77 श्रम तथा रोजगार मन्त्रालयबाट प्राप्त 16,72,000 रूपियाँ अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार आर्थिक वर्षको अन्तिम दिन संचित कोषमा फिर्ता गर्नुपर्ने बजेट संयोजक नेउपानेले पेस्की निकालेर अन्य प्रतिवादीहरूको खातामा जम्मा गराई तोकिएको काम नगरी हिनामिना गरेका थिए। साथै बर्खास्त भइसकेका नेउपानेले कार्यकालको 1,67,000 मूल्य बराबरको ल्यापटप, प्रिन्टर र क्यामेरा समेत बुझाएका छैनन्। अख्तियारले प्रतिवादीहरूबाट बिगो असूल गरी कानून बमोजिम कार्यवाहीको माग गरेको छ।
3: राज्यबाट पाइने अनुदान तथा कृषि सुविधाहरूलाई पारदर्शी बनाउन सरकारले किसान सूचीकरण प्रणालीमा कड़ाई गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार पछिल्लो समयमाथि थप 3 लाख किसान प्रणालीमा दर्ता भएका छन्। योसँगै देशभर सूचीकृत किसानको संख्या 26,79,000 पुगेको छ। कृषि मन्त्रालयले आफ्ना मार्फतका सबै निकाय, आयोजना र कार्यालयहरूलाई अबदेखि कुनै पनि कृषि कार्यक्रम सञ्चालन गर्दा लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। वास्तविक किसानको पहिचान गरी मल वितरण, अनुदान तथा अन्य सेवा सुविधाहरू सोझै उनीहरूसम्म पुर्याउन यो कदम चालिएको सरकारले जनाएको छ। मन्त्रालयले आगामी दिनमा किसान सूचीकरणलाई थप प्रभावकारी बनाउँदै कृषि योजनाहरूलाई पूर्ण रूपमा तथ्याङ्कमा आधारित बनाउने जनाएको छ।
4: नेपाल राष्ट्रिय शिक्षक संगठनले चालू आर्थिक वर्षको बजेट मार्फत ल्याइएको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीमाथि गरिएको विभेद तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ। संगठनका अध्यक्ष असम बहादुर शाही र महासचिव प्रकाश खनालद्वारा जारी विज्ञप्तीमा स्थायी र अस्थायी दुवै थरी शिक्षक कर्मचारीले एउटै कक्षा कोठामा समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेकाले सेवा सुविधा र भत्तामा विभेद गरिनु अन्यायपूर्ण भएको उल्लेख छ। संगठनले राहत करार साविक उच्च मावि बाल विकास विद्यालय कर्मचारी र नर्स सहित सबै प्रकृतिका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेको छ।
3: पर्वतको झलझला गाउँपालिका सात लामो बगरमा आज पहिरोले चारवटा घर र दुईवटा गोठ पुरिएका छन्। पहिरोमा परि एकजना घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएका 65 वर्षीय आत्मराज शर्मालाई सुरक्षाकर्मी जनप्रतिनिधि र स्थानीयको टोलीले जीवितै उद्धार गरी बेनी स्थित प्रादेशिक अस्पताल पुर्याएको छ। उहाँको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ। पूर्व सूचनाका आधारमा धेरैजसो बासिन्दालाई अघि नै सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षतिहरूबाट जोगिए पनि पहिरोमा घर गोठ खाद्यान्न पशु चौपाय र 12 रोपनी खेतीयोग्य जमीन पुरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभएको छ। विस्थापित परिवारलाई मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। लगातारको वर्षा र काली गण्डकी नदीको कप्तानका कारण म्याग्दी र मुस्ताङ जोड्ने बेनी मालढुङ्गा सड़क खण्ड समेत अवरूद्ध भएको छ।
4: आगामी असोज 17 गतेदेखि 3 दिनसम्म मुलुकभर भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको खबर पूर्ण रूपमा भ्रामक र असत्य रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष सूचना जारी गर्दै महाशाखाबाट त्यस्तो कुनै पनि पूर्वानुमान जारी नभएको र हाल मौसमी गतिविधिमा खासै फेरबदल नपाइएको जनाएको छ। असोज 17 गतेदेखिको वर्षालाई लिएर सर्वसाधारणबाट अत्यधिक सोधपूछ भएपछि विभागले ध्यानाकर्षण भएको जनाउँदै अनर्गल र भ्रामक समाचारको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन पनि आग्रह गरेको छ।
3: अविरल वर्षा र बाढ़ी पहिरोका कारण चार दिनदेखि ठप्प बनेका बीपी राजमार्ग र कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा आएका छन्। बाढ़ीले क्षति पुर्याएका स्थानमा अस्थायी डाइभर्सन निर्माण र पहिरो पन्छाएसँगै बीपी राजमार्गमा आजदेखि यातायात आवागमन शुरू गराइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। रोशी खोलाको बहाव उच्च रहेकाले चौकी डाँडा क्षेत्रमा खानेपानी पम्प हाउसको भित्री ट्याक खोलेर सवारी साधन पठाइएको छ। यस्तै काठमाण्डौ र हेटौडा जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएदेखि पन्छाइएपछि आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। दुवै राजमार्गका जोखिमयुक्त खण्डमा हाल एकतर्फी रूपमा गाड़ी चलाइएकाले उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।
4: बाढ़ीले मनोकामना केवल कारको तल्लो स्टेशन चेरेस र सिलिङटार जोड़ने झोलुङ्गे पुल क्षतिग्रस्त बनाएपछि गोर्खाको शहीद लखन गाउँपालिका तीनका 150 भन्दा बढ़ी घरधुरीको जनजीवन प्रभावित बनेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले पुलमा क्षति पुर्याएपछि सिलिङटार केवल पानी र मनोकामना हटियाका बासिन्दासँगै तीर्थयात्री प्रत्यक्ष मर्कामा परेका हुन्।
3: भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढ़ीबाट पीड़ित भएका बीमितहरूलाई सहज र छिटो बीमा दावी भुक्तानी दिन नेपाल बीमा प्राधिकरणले नयाँ कार्यविधि लागू गरेको छ। प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 स्वीकृत गर्दै रसुवा नुवाकोट धादिङ र चितवन लगायतका जिल्लामा क्षति पुगेका सम्पत्ति सवारी साधन तथा हाइड्रो पावर परियोजनाहरूको दावी फर्छोड़ प्रक्रियाले सरल र पारदर्शी बनाएको हो। यो कार्यविधि भदौ 10 गतेको बाढ़ी अघि नै जारी भई जोखिम वहनमा रहेका बीमालेखहरूमा मात्र लागू हुनेछ। प्राधिकरणका प्रवक्ता पूषण ढुंगेल अधिकारीले जारी गर्नुभएको विज्ञप्ति अनुसार सम्पूर्ण बीमा कम्पनीलाई यस कार्यविधिको पुनः पालना गर्दै प्रभावित बीमितहरूलाई प्राथमिकताका साथ रकम उपलब्ध गराउन भनिएको छ। साथै बीमा प्राधिकरणले प्रभावित बीमितलाई आवश्यक कागजात सहित सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशमा सरकारी अस्पतालको 300 मिटर भित्र निजी स्वास्थ्य संस्था संचालन गर्न नपाइने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले आज सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको आसपासमा नियम विपरीत संचालनमा रहेका निजी स्वास्थ्य संस्थालाई तत्काल हटाउन वा स्थानान्तरण गर्न ताकेता गरेको हो। मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई पत्र लेख्दै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन 2076 को दफा 27(1) भएको व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनेको छ। उक्त ऐनमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको 300 मिटरको वरपर दूरीभित्र अन्य निजी अस्पताल, पोली क्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशाला लगायत स्वास्थ्य सम्बन्धी निजी व्यवसाय संचालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ। कानून बमोजिम दूरी कायम नभएका निजी क्लिनिक तथा अस्पताल स्थानान्तरण नभएमा आगामी दिनमा थप कानूनी कार्यवाही अघि बढ़ाउने मन्त्रालयको तयारी छ।
3: काठमाण्डुको ऐतिहासिक इन्द्र जात्राको अन्तिम दिन आज महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका छन्। जात्राको अन्तिम दिन मनाइने नानीचा या अन्तर्गत वसन्तपुरमा मन्त्रीहरूसहित ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो। बाजागाजासहित शुरू भएको रथ यात्रा वसन्तपुरबाट प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्याइएको छ। रथ वसन्तपुर फर्किएपछि जात्राको मुख्य आकर्षण मानिने इन्द्रध्वजा फहराइएको लिंगो ढाल्ने विधि शुरू गरिन्छ। आज राते लिंगोलाई ढालेर तान्दै बागमती नदीमा लगेर विसर्जन गरेपछि यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा समापन हुनेछ।
4: काठमाण्ड महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्तन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ। सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउन लागि हो। सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउनेलाई लक्षित गरी पानी पिउन योग्य छ वा छैन भने प्रयोगशाला संचालनमा ल्याउन लागि महानगरले जनाएको छ।
3: आसन्न चाडपर्वमा यात्रुको सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणलाई ध्यानमा राख्दै काठमाण्ड उपत्यका ट्राफिक प्रहरीले लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कड़ा गर्ने भएको छ। चाडपर्वमा यात्रुको चाप बढ़ने र चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्न नियमित जाँच तथा अनुगमनलाई तीव्र पारिने उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले जानकारी दिनुभयो। एकजना मात्रै चालक राखेर लामो दूरीमा सवारी चलाएको पाइएमा कानून अनुसार कार्यवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।
4: नेप्से परिसूचक आज 9.62 अंकले घटेको छ। त्यससँगै नेप्से 2603 को बिन्दुमा कायम भएको छ। आज कारोबार रकममा पनि कमी आएको छ। हिजो 5.38 अर्ब कारोबार भएकोमा आज 4.65 अर्ब रूपियाँको भएको छ। आज 69 कम्पनीको शेयर मूल्य बढ़दा 169 कम्पनीको शेयर मूल्य घट्यो भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीचको द्वन्द्व अन्त्य गर्दै होर्मुज जलमार्ग पुनः खोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास तीव्र पारेका छन्। प्रस्तावित योजना अनुसार पहिलो चरणमा होर्मुज जलमार्ग खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख विषयमा मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तीन क्षेत्रीय तथा दुई अमेरिकी अधिकारीका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षसँग अप्रत्यक्ष गरिरहेका छन्। छलफलमा रहेको मस्यौदा अनुसार इरानले ओमानसँग छुट्टै समझदारी गरी होर्मुज जलमार्ग पुनः खोल्ने र व्यापारिक जहाजको आवागमन अस्थायी रूपमा व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ। यसअघि जलमार्ग सुरक्षित रूपमा व्यापारिक जहाज सञ्चालन गराउने प्रयास असफल भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र जलमार्ग खोल्नुपर्ने प्रस्ताव अघि सारे पनि इरानले त्यसलाई अस्वीकार गरेको थियो। इरानले अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने तथा तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छूट दिनुपर्ने शर्त राखेको छ।
4: अमेरिका र क्यानेडा बीच बढ़दो व्यापार तनावीच क्यानेडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले आजदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको शुरूमा प्रतिबन्ध घोषणा गर्नुभएको थियो। प्रतिबन्धमा बियर, स्पार्क लिङ वाइन ब्रान्डी सेक तथा अन्य मदिरासहित दुग्धजन्य मथा प्रोटीन र उच्च क्षमताका मोटरसाइकल समेत रहेका छन्। सेप्टेम्बर 8 क्यानेडाले अमेरिकी निर्यातमा करिब 20 अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि अमेरिकाले पछिल्लो कदम चालेको हो।
3: नेपाल परिवेशमा अब खेल समाचार। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले करिब 4.4 अर्ब पाउण्डको नगद सञ्चितीबाट सदस्य राष्ट्रलाई थप रकम उपलब्ध गराउन सकिने संकेत गरेका छन्। संचार माध्यमले प्राप्त गरेको एक पत्रमा इन्फान्टिनोले फिफाका 6 महादेशीय महासंघलाई जिम्मेवारीपूर्वक वितरण गर्न सकिने अधिकतम अतिरिक्त रकम उपलब्ध गराउने पक्षमा आफू रहेको बताएका छन्। फिफाको फिफा फरवर्ड इन्टरप्राइज एफएसई योजना असफल भएपछि इन्फान्टिनोमाथि दबाव बढ़िरहेका बेला उनको यस्तो धारणा आएको हो। युरोपेली फुटबल महासंघ यूएएफए र उत्तर अमेरिका मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको महासंघ कन्काकाफले फिफाका 211 सदस्यलाई संचित रकमबाट प्रति राष्ट्र 1 करोड़ अमेरिकी डलर उपलब्ध गराउन माग गरेका छन्।
4: र विश्व एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल वर्षाले रद्द भएको छ। यससँगै श्रीलंका आईसीसी वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गर्दा नेपाल भने बलियो टोलीसँग खेल्ने अवसर समेत नपाई बाहिरिएको छ। जापानको निशिन स्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द भएको हो। अब सेमी फाइनलमा श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह एक विजेता बनेर क्वार्टर फाइनल पुगेको नेपालका लागि यो खेल ऐतिहासिक अवसर रहेको थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेलहरू पनि वर्षाकै कारण रद्द हुँदा उच्च वरियताका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा पुगिसकेका छन्। आजै हुने भनिएको बंगलादेश र मलेसिया बीचको अर्को खेल पनि वर्षाले हुन नसक्दा बंगलादेश सेमी फाइनलमा पुगेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: नेपाल चीन सीमा नाकाका अवरोध हटाउन द्विपक्षीय संवाद शुरू। 6 दिनदेखि काली गण्डकी करिडोर ठप्प। चाड पर्वको मुखमा यात्रु र व्यापारीलाई शास्ति।
3: निजामती ऐन सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय। जबरालाई पक्राउ नभई रेस्क्यू गरिएको प्रष्टीकरण।
4: कंग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक। क्षेत्रीय अधिवेशनका लागि फेरि 2 दिन थप।
3: अमेरिका इरान सम्झौतामा मतभेद कायमै। युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र। क्यानाडाका सामानमा अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध आजदेखि लागू।
4: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आजका दुवै खेल रद्द। बंगलादेश र श्रीलंका सेमी फाइनलमा फिफा सदस्य राष्ट्रलाई थप रकम बाँड्न अध्यक्ष इन्फान्टिनो तयार।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र अप्सरा बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नगरिएको सरकारको दावीमा जाँचबुझ गर्दै मानव अधिकार आयोग
1: एकजना व्यक्तिको मात्र यो समस्या भएन, विधिको शासनको समस्या हो, प्रक्रियाको समस्या हो, यो विषयमा हामी अनुसन्धान गर्छौं।
0: सड़क बिग्रिँदा कोरला नाकाबाट आउने चाडबाडका सामानलाई लिएर चिन्तामा व्यवसायी
2: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो, महाकाली सबै ठाउँमा पुग्नु पर्ने अब त्यो सम्भावना चाहिँ एकदम न्यून भएर गएको।
0: एक रिपोर्ट र वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 भन्दा बढ़ीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सड़क अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। तीनजना इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो, तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकैको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दंगाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 वर्षीय महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लिजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रूसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रूसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 जना व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ, तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 वर्ष यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। दुईवटा समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको दुई दिन थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढ़ाव निम्ताएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साँझपखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरू सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 गते मध्यराती प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसयता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपूछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार अधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौं।
1: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन। पीड़ित पक्षबाट कुनै पनि उजुरी निवेदन हालेका आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो। प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन। नदिएपछि हामीले प्रहरी कार्यालयका अधीक्षकहरूलाई बोलाएर कारवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू। र अब अहिले पूर्व प्रधान न्यायाधीश आफ्नो निवास नै हुनुहुन्छ भन्ने मैले विवाद भएन। उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको अवस्था छैन। त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान शुरू गरेका छैनौँ।
0: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
1: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा हाम्रो चाहिँ संविधान र कानूनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो चाहिँ भिजिट गर्न सक्ने हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कारवाही गरिरहेको।
0: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो। उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको त्यसो भयो?
1: हामीले शुरूआत गरेको चाहिँ रूल अफ ल किनभने कानून र शासन विधिको कुराहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्ने हामी शुरूमा प्रहरी कार्यालय गयौँ। तर प्रहरी कार्यालयमा हामीलाई चाहिँ भित्र छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो। हामी अहिले त्यसमा लागेको छौँ। आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको चाहिँ हस्तक्षेपकारी चाहिँ भूमिका अहिले सुरु हुनुभयो राज्यको तर्फबाट त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ। न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता भएन। कानून र शासन विधिको कुराहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्ने हामी सुरुमा प्रहरी कार्यालय गयौँ। तर प्रहरी कार्यालयमा हामीलाई चाहिँ भित्र छिर्ने

0: प्राप्त गर्न सकेको देखिँदैन। यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
1: अब हामी पनि अझै अनुरोध छौँ, हेर्नुहोस् यो प्रश्नहरू संसदमा पनि उठेकै छन्, प्रहरीले पनि के भनिरहेको छन् भन्दाखेरि यो पक्राउ होइन, हामीले सुरक्षा देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासका कुरोहरू आइरहेका छन्। यस कारण यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ, हामी आफू अनुरोध छौँ।
0: अब आज प्रहरी अधिकारीसँग बुझ्नुभयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
1: अब हेरौँ, त्यो हामी अध्ययन गर्दैछौँ, अहिले प्रहरी अधिकारीको बानी अध्ययन सकिएको छैन, त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ, अहिले निर्णय गरिसकेको अवस्था छैन।
0: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढी हो?
2: मैले यो प्रश्न किन पनि सोधेको भने, एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो, र अर्को सँगसँगै हिरासतमा किन मानवाधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
1: हामी प्रत्येक व्यक्तिको मानवाधिकारको संरक्षणमा हामी लाग्नु पर्ने हो, विधिको शासनमा हामी लाग्नु पर्ने हो, स्वतन्त्र न्यायपालिकाको हामी चाहिँ अडान लिनु पर्ने हो, यो सबै क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्रै यो समस्या भएन, यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो। कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा भनौँ, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के गर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसरी चुप्याएर बस्दैनौँ।
2: उनी थिए राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवारी। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटे कोशी त्रिशुली नदीको बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड़ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
3: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
4: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गएर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढ़ीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सड़कहरूलाई छिटो सञ्चालन गर्ने, अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो, त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
3: कोरला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने,
5: आइरहेका सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो, काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
3: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
4: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
3: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट

0: सड़क मार्फत काठमाण्डु लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ। तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढ़ी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाण्डु।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढ़ी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट, फनिन्द्र दाहालबाट।
2: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानव अधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुशी छु, 60 वर्षका अल टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तीमा 100 भन्दा बढ़ी इजरायली दंगाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तेर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुंगा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ।

0: 99.4 Radio Taha Sanchar Studio Time.
1: It's 9 p.m.

0: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्बल।
1: मार्बलका सिपी विसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
0: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम देशो खुशीको कनेक्शन। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
1: भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाले है, अरू सामान पुर्याउनु छ।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
1: नमस्कार।
3: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
1: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
1: साथ जीवनभर।

0: 99.4 Radio Tha San Cha Chu Liu Chai
1: It's 10 p.m.

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन ले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौं भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाजी हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। सुरुवातमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन, र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरुन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको, अहिले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ, र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ, आइम्याम प्रोटोकल भन्छौँ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ। भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना, झोला अनि चौचौ चाहिँ बाँडिएको हामीले देख्यौं। अब लगभग 2 पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फूडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु बेसकहरू अरूलाई चाहिँ दिन सकियो तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन. अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान डोर पोलिसी हुँदाहुँदै पनि एउटा जुन देखिएको थियो सुरुवाती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ. अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत. अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ. न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा र उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ. सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन चक्की, त्यसै गरी भिटामिन र अलमेन्डाजोल पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा त्यसलाई अहिले चाहिँ हामीले ती पालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ र सँगसँगै चाहिँ अस्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले त्यहाँ चाहिँ भोलिन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ. यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेका छौँ. कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ. अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ. होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन. अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन. क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भनेको सुनिश्चितता हुँदैन. सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ.
0: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ होइन? अब यो त सोचेको थिएन यति ठूलो हुन्छ भनेर. हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ. पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र राज्य निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन. यहाँसम्म कि नुवाकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ. सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको पूरण सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ. रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन. नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैनौँ.
0: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै सुरुको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर. जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा 5 वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ। र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ, तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने, बालबालिकाले नै खान मन नलाग्ने, र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको, हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था, डर, त्रास, अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने, जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू, उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न, आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस्, कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
0: हस्, धन्यवाद। अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नै हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सुहान भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेका थियो। अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो, त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि, त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने, किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको उयो हेर्नुपर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन, अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने, त्यहीँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको पनि एकदमै कमी थियो। अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने, अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू, अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर, अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने, त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो, बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने। अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खाना नमान्ने उहाँहरूलाई चाहिँ हामीले नै आफैले उ गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने उनीहरू घुलमिल हुन नखोज्ने हो त्यस्तो चाहिँ ऊ एकदमै उ भएको थियो।
0: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजरले?
4: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ। अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार, त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनु पनि हामी सबैको दायित्व पनि हो। र त्यही बिचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ। र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ। र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ। र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ।
0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा, फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन, त्रिशुली पारीको, र त्योभन्दा पछाडि बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो, हामीले प्लान गरेको, योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ।